नमस्कार, शुभ बिहानी। मिडियम एपको 213.67 मिटर तथा 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। आज विक्रम सम्वत 2083 जेठ 30 गते, तदनुसार जुन महिनाको 13 तारीक 2026, आज शनिबार। समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6:32 भइरहेछ। सम्पूर्ण रेडियो प्रेमी श्रोता महानुभावहरूमा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै शुरू गर्न लागिरहेका छौं आजको हाम्रो प्रसारण सेवा।

भक्ति हाम्रो धार्मिक तथा आध्यात्मिक जीवनको महत्वपूर्ण पक्ष हो। भगवान प्रति श्रद्धा, विश्वास र समर्पण व्यक्त गर्ने एक सरल माध्यम भजन भक्ति हो। भजन गाएर, भगवानको नाम स्मरण गरेर तथा सत्कर्म गर्दै मानिसले आफ्नो मनलाई शान्त र पवित्र बनाउन सक्छन्। श्रोता, कार्यक्रम भक्ति प्रभात अन्तर्गत आज यहाँहरूलाई सुनाउनेछौ पदम ढकाल अनि साथीहरूको स्वरमा भजन। त श्रोता, कार्यक्रमको पहिलो भजनलाई स्वीकार्नुहोला।

कार्यक्रम भक्ति प्रभात अन्तर्गत यहाँले सुनिरहनु भएको छ वचनलाई। भक्तिले मानिसलाई सत्य, सदाचार, दया, करुणा र मानव सेवाको मार्गमा हिँड्न प्रेरित गर्दछ। भगवान्प्रति सच्चा श्रद्धा राख्ने व्यक्तिले आफ्नो जीवनमा अनुशासन, नैतिकता र सहिष्णुताको विकास गर्छ। भक्ति केवल पूजा पाठमा सीमित नभई सरल कर्म, सेवा र सद्भावमा पनि प्रकट हुँदछ। आउनु श्रोता, कार्यक्रम भक्ति प्रभात अन्तर्गत अन्तिम भजनलाई लिएका छौं।

श्रोता यिनै भजनहरूका साथै आज भन्ने कार्यक्रम भक्ति प्रभातको निर्धारित समय यही पुर्याउँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौँ। श्रोता सुन्नुहोस् अब सुप्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त जानकारी। अहिले 6:55 अनि 7 बजी यहाँले सुन्नुहोस् आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी समाचार क्रमैले संस्कृत अनि हिन्दी भाषामा। 7:05 कार्यक्रम गोल्डन मेलोडी सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपाली भाषामा समाचार। 7:35 प्रणाम सिक्किम। 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ समाचार क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा। 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ अंग्रेजी भाषामा समाचार भने 8:40 यसै केन्द्रबाट कार्यक्रम गीतिमाला। 9 बजे यस केन्द्रबाट मुख्य समाचार। 9:02 कार्यक्रम चित्रांजली। 10 बजे यसै केन्द्रबाट मुख्य समाचार पश्चात 10:02 10:30 कार्यक्रम ताजे तरानी। श्रोता यी त थिए अब सुप्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त जानकारी। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समयसमा हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6:55 हुने लागेको छ। रबको केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी समाचार क्रमैले संस्कृत अनि हिन्दी भाषामा। केही क्षण प्रतीक्षा गर्नुहोला।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत सदाबहार हिन्दी चलचित्रका गीतहरू सुनाइरहेका छौं। यहाँहरू सबैले अवश्य पनि आनन्द लिइरहनु भएको होला। अघिल्लो गीतलाई हिलिएका छौं चलचित्र हम किसी से कम नहींबाट किशोर कुमारको स्वरमा सन् 1977 नासिर हुसेनद्वारा निर्माण तथा निर्देशित यस फिल्ममा आरडी बर्मनको संगीत तथा ऋषि कपूर, काजल किरण आदि कलाकारहरूको अहम भूमिका रहेको पाइन्छ।

श्रोता यिनै गीतहरूका साथै आजलाई भने कार्यक्रम गोल्डन मेलोडिजको निर्धारित समय यही पुर्याउँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौँ। समय बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 7:25 हुने लागेको छ र अबको केही क्षणमा यहाँले सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी नेपाली भाषामा समाचार केही क्षण प्रतीक्षा गर्नुहोला।

0: अब सुनोस् समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुनोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज देहरादून स्थित भारतीय सैन्य अकादमीमा पासिङ आउट परेडको निरीक्षण गर्नुहुनेछ। यस वर्षको परेडको लागि ऐतिहासिक पहिलो पटक महिला क्याडरहरूले आफ्नो पुरुष समकक्षीहरूसँग मार्च गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदी 14 जूनमा स्लोभाक गणराज्यको 3 दिने भ्रमणका लागि प्रस्थान गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले अपरेशन सिन्दूरको समयमा स्वदेशी मिसाइल प्रणालीहरूको असाधारण प्रदर्शन भारतको रक्षा अनुसन्धान र विकास पारिस्थितिकी प्रणालीको बढ़दो शक्तिको प्रमाण भएको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले खाड़ीमा अमेरिकी सैन्य हमलाको बारेमा अमेरिकी विदेश मन्त्री मार्को रुबियोसित कड़ा विरोध जताउनु भएको छ। केन्द्रीय भारी उद्योग तथा स्टील मन्त्री एचडी कुमारस्वामीले प्रधानमन्त्री नरेन्द्र मोदीले उत्पादनमूलक वृद्धि र रोजगारी सृजनामा अभूतपूर्व जोड़ दिएको बताउनुभयो। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज देहरादून स्थित भारतीय सैन्य अकादमीमा पासिङ आउट परेडको निरीक्षण गर्नुहुनेछ। यस वर्षको परेडको लागि ऐतिहासिक पहिलो पटक महिला क्याडरहरूले आफ्नो पुरूष समकक्षीहरूसँग मार्च गर्नेछन्। यस भव्य समारोहको क्रममा 500 भन्दा बढ़ी पुरूष र महिला क्याडरहरूलाई सेनामा अधिकारीको रूपमा नियुक्त गरिनेछ। भारतीय सैन्य अकादमीको पासिङ आउट परेड केवल एक सैन्य परम्परा मात्र होइन, यो राष्ट्रको सेवामा समर्पित युवा अधिकारीहरूको लागि नयाँ यात्राको शुरूआतको प्रतीक पनि हो। प्रधानमन्त्री नरेन्द्र मोदी 14 जूनमा स्लोभाक गणराज्यको 3 दिने भ्रमणका लागि प्रस्थान

गर्नेछ। ब्रातिस्लावा स्लोभाकका प्रधानमन्त्री रोबर्ट फिट्सोसँगको वार्ताको क्रममा प्रधानमन्त्री मोदीले आपसी सहयोग बढ़ाउने तरिकाबारे छलफल गर्नुभयो हुनेछ। श्री मोदीले स्लोभाक गणराज्यका राष्ट्रपति पिटर पेलेग्रिनीसँग पनि भेट गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले अपरेशन सिन्दूरको समयमा स्वदेशी मिसाइल प्रणालीहरूको असाधारण प्रदर्शन भारतको रक्षा अनुसन्धान र विकास पारिस्थितिक प्रणालीको बढ़दो शक्तिको प्रमाण भएको बताउनु भएको छ। हिजो हैदराबादमा श्री सिंहले डाक्टर एपीजे अब्दुल कलाम मिसाइल कम्प्लेक्सभित्र अवस्थित रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओको रक्षा अनुसन्धान र विकास प्रयोगशालामा उन्नत हतियार प्रणाली परिसरको उद्घाटन गर्नुभयो। यस अवसरमा रक्षा मन्त्रीले भन्नुभयो, डीआरडीओको आकाश र ब्रह्मोस प्रणालीहरूले विश्वव्यापी रक्षा प्रविधि परिदृश्यभित्र भारतको क्षमताहरू प्रदर्शन गरेका छन्। श्री सिंहले जोड़ दिनुभयो, शक्ति शान्तिको लागि आवश्यक छ र आत्मनिर्भरता यो शक्तिको लागि सबैभन्दा भरपर्दो आधार बनाउँदछ। रक्षा मन्त्रीले युद्धको द्रुत रूपमा विकसित प्रकृतिलाई ध्यानमा राख्दै राष्ट्रिय सुरक्षा हितहरूको रक्षा गर्न सुगमता र प्रतिरोधको महत्वलाई पनि जोड़ दिनुभयो। उहाँले भविष्यका चुनौतीहरूको सामना गर्न सशस्त्र बलहरूलाई अत्याधुनिक प्रणालीहरूले सुसज्जित गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले खाड़ीमा अमेरिकी नौसैनिक हमलाको बारेमा अमेरिकी विदेश मन्त्री मार्को रुबियोसँग कड़ा विरोध जनाउनु भएको छ। यी हमलाहरूमा तीन भारतीय नाविकहरू मारिएका थिए। डाक्टर जयशंकरले वाणिज्यिक जहाजहरू विरूद्धको यस्तो घातक कार्यवाही अनुचित भएको बताउनुभयो। यो कुराकानी ओमनको तटमा एमटी सेटेभेलो ट्याङ्करमा अमेरिकी हमलामा तीन भारतीय चालक दलका सदस्यहरूको मृत्यु भएको केही दिनपछि भएको थियो। जहाजमा 24 भारतीय चालक दलका सदस्यहरू थिए। यीमध्ये 21 जनालाई सुरक्षित रूपमा उद्धार गरिएको थियो। पछि बेपत्ता तीन नाविकहरूको मृत्यु भएको पुष्टि भयो। घटनापछि भारतले कड़ा विरोध गर्न नयाँ दिल्लीमा अमेरिकी कूटनीतिज्ञलाई बोलायो। विदेश मन्त्रालयका प्रवक्ता रणदीप जायसवालले पहिले भन्नुभएको थियो, भारतीय चालक दलका सदस्यहरू बोकेका व्यापारिक जहाजहरूमाथि आक्रमण तुरन्तै बन्द हुनुपर्छ। उहाँले संवाद र कूटनीति मार्फत क्षेत्रमा शान्ति र स्थिरताको प्रारम्भिक पुनस्थापना सुनिश्चित गर्न पनि आह्वान गर्नुभयो। रेलवे मन्त्री अश्विनी वैष्णवले रेलवे भर्ती बोर्डहरूको भर्ती प्रक्रियाको बारेमा हिजो वरिष्ठ रेलवे अधिकारीहरूसित उच्चस्तरीय समीक्षा बैठक गर्नुभयो। बैठकको क्रममा श्री वैष्णवले थप पारदर्शी सटीक र प्राविधिक संचालित प्रणालीको आवश्यकतामा जोड़ दिनुभयो। उहाँले कम्प्युटर आधारित मोड मार्फत विभागीय परीक्षाहरू सञ्चालन गर्ने दिशामा भएको प्रगतिको पनि समीक्षा गर्नुभयो। श्री वैष्णवले भर्ती प्रक्रियालाई छिटो कुशल प्रयोगकर्ता मैत्री बनाउन थप ट्याब्लेट आधारित परीक्षाहरू लागू गर्नुपर्ने बताउनुभयो। बैठकको क्रममा उहाँले वार्षिक भर्ती क्यालेण्डर र रिक्त पदहरूको त्रैमासिक सूचनाहरूलाई उम्मेद्वारहरूले अत्याधिक प्रशंसा गरेको उल्लेख गर्नुभयो। श्री वैष्णवले प्रविधिको प्रयोग द्रुत प्रतिक्रियाहरू र बढ़ी जवाबदेहिता मार्फत रेलवे भर्ती प्रणाली निरन्तर विकसित हुनुपर्ने बताउनुभयो। रेलवे मन्त्रालयले भारतीय रेलवेले वित्त वर्ष 2025-26 लागि 6 प्रमुख श्रेणीहरूमा 47,000 भन्दा बढ़ी रिक्त पदहरूको विरूद्धमा 43,000 भन्दा बढ़ी उम्मेद्वारहरूको भर्ती पूरा गरिएको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्याण्डल एक्समा @AIRNews अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। नागर विमानन मन्त्री राममोहन नायडूले एयर इण्डिया AI-171 विमान घटनाको अनुसन्धान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रक्रिया अनुसार व्यावसायिक रूपमा भइरहेको बताउनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री नायडूले गत वर्ष भएको यो दुःखद घटनामा ज्यान गुमाउनेहरूका परिवारहरूप्रति संवेदना व्यक्त गर्नुभएको छ। उहाँले घटनाको कारणहरू निष्पक्ष रूपमा पत्ता लगाउने र उड्डयन सुरक्षालाई अझ बढ़ाउने सरकारको प्रतिबद्धता पुष्टि गर्नुभएको छ। यसैबीच विमान दुर्घटना अनुसन्धान ब्यूरो AAIB-ले अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इण्डियाको उडान AI-171 सम्बन्धित घटनाको पूर्ण स्वतन्त्र निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान गर्न प्रतिबद्ध रहेको बताएको छ। केन्द्रीय भारी उद्योग तथा स्टील मन्त्री एचजी कुमारस्वामीले प्रधानमन्त्री नरेन्द्र मोदीले उत्पादनमूलक वृद्धि र रोजगारी सृजनामा अभूतपूर्व जोड़ दिएको बताउनु भएको छ। यसले औद्योगिक विकासलाई तीव्र बनाएको छ र व्यापक रोजगारका अवसरहरू सृजना गरेको छ। श्री कुमारस्वामीले हिजो बेंगलुरूमा केन्द्रीय

0: विनिर्माण प्रौद्योगिकी संस्थानको 65 स्थापना दिवस समारोहलाई सम्बोधन गर्नुभयो। उहाँले संस्थानले रणनीतिक क्षेत्रमा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो। उहाँले संस्थानको क्षमतालाई सुदृढ पार्न र राष्ट्रिय स्तरमा यसको विस्तारलाई सहज बनाउन वित्तीय र संस्थागत सहयोग प्रदान गरिने बताउनुभयो। केन्द्रीय मन्त्रीले हिन्दुस्तान मेसिन टुल्स एचएमटीको पुनरुत्थानको लागि परियोजना प्रतिवेदन अन्तिम चरणमा रहेको र सरकारवालाहरूसित परामर्श गरेपछि कार्यान्वयन शुरू हुने बताउनुभयो। उहाँले उल्लेख गर्नुभयो नीति आयोगका पूर्व सदस्य वीके सारस्वतको अध्यक्षतामा रहेको उच्चस्तरीय समितिले यस विषयमा काम गरिरहेको छ र समितिको सिफारिशहरूको आधारमा पुनरुत्थान कार्यक्रम तयार गरिनेछ। विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले संघाई सहयोग संगठन एससीओ केवल एक क्षेत्रीय समूह मात्र नभई भारतलाई युरेजियामा रहेको ऐतिहासिक र सभ्यताको साझेदारहरूसँग जोड्ने एक महत्वपूर्ण कड़ी भएको बताउनु भएको छ। ताजिकिस्तानमा आयोजित एसियो अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्नुहुँदै उहाँले भन्नुभयो संगठनभित्र सहयोगको लागि भारतको दृष्टिकोण प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा कनेक्टिभिटी र अवसरको ढाँचाबाट निर्देशित छ। उहाँले भन्नुभयो यस दृष्टिकोणमा मध्य एसियाको महत्वपूर्ण स्थान छ। क्याबिनेट सचिव टीबी सोमनाथनले राष्ट्रिय परीक्षण एजेन्सीका महानिदेशक अभिषेक सिंहसित नीट पुनर्परीक्षाको तयारीको समीक्षा गर्नुभयो। बैठकमा डाक्टर सोमनाथले सबै सम्बन्धित सरकारवालाहरूबीच नजिकको समन्वय मार्फत परीक्षाको सहज पारदर्शी र सुरक्षित सञ्चालन सुनिश्चित गर्ने आवश्यकतामा जोड़ दिनुभयो। उहाँले भन्नुभयो केन्द्र सरकार राज्य सरकारहरू र जिल्ला प्रशासनहरूले नीट पुनर्परीक्षाको सहज सञ्चालन सुनिश्चित गर्न नजिकको समन्वयमा काम गरिरहेका छन्। भारत र बंगलादेशको सीमामा शान्ति स्थिरता र सद्भाव कायम राख्न आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। सीमा सुरक्षा बल र सीमा गार्ड बंगलादेश बीच 57 महानिदेशक स्तरीय सीमा समन्वय सम्मेलन 8-11 जुनसम्म नयाँ दिल्लीमा आयोजन गरिएको थियो। सम्मेलनको क्रममा दुवै देशहरूले समन्वित गस्तीलाई अझ सुदृढ पार्न सतर्कता बढ़ाउन वास्तविक समय सूचना साझेदारीमा सुधार गर्न र सीमापार आपराधिक सञ्जालहरू विरूद्ध संयुक्त प्रयासहरूलाई तीव्र पार्न सहमति जनाएका छन्। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज देहरादून स्थित भारतीय सैन्य एकाडेमीमा पासिङ आउट परेडको निरीक्षण गर्नुहुनेछ। यस वर्षको परेडको लागि ऐतिहासिक पहलको पहिलो पटक महिला क्याडेटहरूले आफ्नो पुरुष समकक्षीहरूसँग मार्च गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदी 14 जुनमा स्लोभाक गणराज्यको 3 दिने भ्रमणका लागि प्रस्थान गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले अपरेशन सिन्दुरको समयमा स्वदेशी मिसाइल प्रणालीहरूको असाधारण प्रदर्शन भारतको रक्षा अनुसन्धान र विकास पारिस्थितिक प्रणालीको बढ़दो शक्तिको प्रमाण भएको बताउनु भएको छ। र विदेश मन्त्री डाक्टर एस जयशंकरले खाड़ीमा अमेरिकी नौसैनिक हमलाको बारेमा अमेरिकी विदेश मन्त्री मार्को रुबियोसँग कड़ा विरोध जताउनु भएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: मिडियम वेबको 230.67 मिटर तथा 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समेश प्लामले स्टुडियोको घडी अनुसार बिहानको 7:35 भएको छ र प्रस्तुत गर्न लागिरहेको छौं कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। सन्चै हुनुहुन्छ खुशबु?
1: हजुर, अहिलेसम्म चाहिँ
0: आज पर्यो,
1: आज पर्यो 13 तारिक जुन।
0: हजुर, आधा उदी फेरि हामी आइपुग्यौं जुनको है। अब अस्ति तपाईँले भने जस्तो भन्नु पर्ला है, जुन
1: अस्तमा लाग्यो। श्रोता, अब कुरा गरौं आजकै दिन विगतमा घटेका घटनाबारे। आजकै दिन 1997 साउथ दिल्लीको ग्रीन पार्क स्थित उपहार सिनेमामा बोर्डर फिल्मको शो चलिरहेको थियो। बार शुक्रबारको थियो। यसै समय बेसमेन्टमा राखिएको जेनेरेटरबाट आगो लाग्यो। यस अग्निकाण्डमा 49 जनालाई आगोले जलाएर मारेको थियो भने देशको राजधानीमा भएको यस डरलाग्दो घटनामा सिनेमा हल मालिकको लापरवाही छर्लंग भएको थियो। बेसमेन्टबाट शुरू भएको आगो बिस्तारै बिस्तारै सम्पूर्ण हललाई नै आफ्नो चपेटामा लिएको थियो। यस घटनाको कारण मचिएको भागदौड़मा 100 भन्दा धेरै घायल बनेका थिए। मर्नेमा महिला र नानीहरूको धेरै संख्या रहेको थियो। हजुर श्रोता, यसरी नै भारतकै सन्दर्भमा कुरा गर्न पर्दा 1420 जलालुद्दीन फिरोज शाह दिल्लीको गद्दीमा बसेका थिए आजकै दिनबाट। यसरी नै 1940

पंजाबको तत्कालीन गवर्नर माइकल ओ डायरको हत्याको अपराधमा लन्डनमा स्वतन्त्रता सेनानी उद्धम सिंहलाई फाँसीको सजाय सुनाइएको थियो। 1943 स्वतन्त्रता सेनानी नेताजी सुभाष चन्द्र बोसले पनडुब्बीको सहायताद्वारा जर्मनीदेखि टोकियोसम्मको यात्रा गरेका थिए। 2016 भारतको प्रसिद्ध लेखक, उपन्यासकार, नाटककार, आलोचक तथा व्यङ्ग्यकार मुद्र राक्षसको मृत्यु भएको थियो आजकै दिन। यसरी नै 2012 प्रसिद्ध गजल गायक मेहन्दी हसनको मृत्यु भएको थियो।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता, अब कुरा गरौं जन्मको। हजुर, आजकै दिन 13 जुन 1944 जन्मेका हुन् बान की मुन। बान की मुनको जन्म आजकै दिन उत्तरी चुङचे ओङ प्रान्तको एउटा सानो किसानी गाउँ युम्सेओङमा भएको थियो र पछि उनको परिवार छङजुमा बसाई सरेको थियो। सानो हुँदा उनको बुबा गोदामको व्यापारी थिए, तर पछि उनको व्यापार घाटामा गएपछि उनीहरूको मध्यम वर्गीय स्तर अझ खस्केर गएको थियो र वानकी 6 वर्षको हुँदा उनको परिवार कोरियाली युद्धको अवधिभरको लागि पछाडिएको पहाड़ी क्षेत्रमा सरेर गए। युद्ध समाप्तिपछि उनको परिवार चुङजुङमा फिर्ता भएका थिए। वान की मुनले जनवरी 2004 नवम्बर 2006 दक्षिण कोरियाली परराष्ट्र मन्त्रीको पदभार सम्हालेका थिए र जनवरी 2006 उनले संयुक्त राष्ट्र संघको महासचिवको कार्यालयको लागि अभियान शुरू गरेका थिए। श्रोता, 2007 कफी आननको सफल कार्यकाल पश्चात संयुक्त राष्ट्र संघका 8 महासचिव हुन् वान की मुन। राष्ट्र संघको महासचिव बन्न अघि वान की मुन दक्षिण कोरियाको परराष्ट्र मन्त्रालय र संयुक्त राष्ट्र संघका कूटनीतिज्ञ थिए। उनी विश्वविद्यालयबाट स्नातक उपाधि पाएकै वर्ष कूटनीतिज्ञ सेवामा प्रवेश गरेर नयाँ दिल्ली भारतमा पहिलो पद स्थापना स्वीकार गरेका थिए। परराष्ट्र मन्त्रालयमा उनले नम्रता र क्षमताको विषयमा ख्याति कायम गरेका थिए।
1: हजुर श्रोता, जन्मकै कुरा गर्दा आजकै दिन नेपाली साहित्यका प्रखर कवि सूर्यविक्रम गेवालीको जन्म आजकै दिन भारतको काशीमा भएको थियो। विक्रम सम्वतको 1955 जेठ 29 गते उनको जन्म भएको थियो भने त्यस दिन अंग्रेजी महिनाको अर्थात ग्रिगोरियन क्यालेण्डरको 13 जून 1896 परेको थियो, जो आजकै दिन पर्न गएको छ। हजुर, डिट्ठा तिलविक्रम गेवाली तथा पार्वती देवी गेवालीबाट जन्मिएका हुन् सूर्यविक्रम गेवाली। उनको जन्म भारतको काशीमा भएको थियो। उनी बारे केही कुरा जान्न पर्दा, विक्रम सम्वत 1980 दार्जीलिङमा नेपाली भाषा साहित्यको एउटा संस्था जन्मियो, नेपाली साहित्य सम्मेलन। उनी त्यस संस्थाको सदस्य सचिव भए। दार्जीलिङमा गेवालीले धरणीधर कोइराला र पारसमणि प्रधानसँग गला जोडे। त्यस भेकमा सूर्यविक्रम गेवाली, धरणीधर कोइराला र पारसमणि प्रधान नेपाली भाषा साहित्यमा आधिकारिक व्यक्तित्वका रूपमा स्थापित भए। त्यस समय सुदपाले नै एउटा संस्था झै गहकिलो साहित्यिक नेतृत्व कायम गरेको थियो अनि त्यस नेतृत्वको पनि अग्रजको रूपमा सूर्यविक्रम गेवाली रहेका थिए। गेवालीले समालोचना, जीवनी, इतिहास, सम्पादन, अनुवाद र शब्दकोश जस्ता क्षेत्रमा जम्मा 70 ग्रन्थहरूको निर्माण गरे। उनी यी हरेक क्षेत्रमा सुप्रसिद्ध भएका छन्। नेपाली साहित्यमा गेवालीको खुबै ठूलो देन रहेको छ।

विशेष गरेर समालोचना क्षेत्रमा मोतीराम भट्ट पछिका कुशल समालोचकको रूपमा उनी देखा परेका छन्। उनको समालोचकीय यात्राको प्रारम्भ बनारसबाटै भएको थियो। भारतको काशीमा माध्यमिक शिक्षा पनि ग्रहण गरे। 25 वर्षको उमेरमा दार्जीलिङ आएका हुन्। त्यहाँ यिनले दार्जीलिङ सरकारी हाईस्कूलमा प्रवेश पाए। त्यस स्कूलमा यिनले नेपाली र अंग्रेजी पढाए। त्यसपछि यिनले विद्यार्थीलाई पढाउँदै आफू पनि पढ्न थाले। उनी जुन स्तरीय ढंगमा विद्यार्थीलाई पढाउँदथे त्यसरी नै आफू पनि घोटिएर अध्ययन गर्ने गर्थे। परिणाम स्वरूप ग्यावालीले बीएबीटीको शैक्षिक उपाधि ग्रहण गरे। यिनले यो शैक्षिक उपाधि भारतको कलकत्ताबाट प्राप्त गरेका थिए। बनारसमा अध्ययनरत हुँदाहुँदै पनि ग्यावाली नेपाली भाषाको सेवामा जुटे। यिनले त्यहाँबाट प्रकाशित हुने गोर्खाली र जन्मभूमि पत्रिकाको सम्पादन गरे। गोर्खालीको सम्पादक हुँदा उनी 16 वर्षका मात्र थिए। त्यस समय आफ्नै सम्पादनमा प्रकाशित जन्मभूमिमा उनले धरणीधर कोइरालाका कविताका बारेमा गरिएको सो समालोचना नै ग्यावालीको प्रथम समालोचना मानिन्छ। त्यसपछि महाकवि लक्ष्मी प्रसाद देवकोटा र युग कवि सिद्धिचरण श्रेष्ठको बारेमा उनले आफ्नो समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका छन्। यसका अतिरिक्त ग्यावालीले कथा कुसुम र भानुभक्तीय रामायणको पनि भूमिका स्वरूप समालोचना गरेका छन्। वास्तवमा भानुभक्तलाई जनजनका ढुकढुकीमा पुर्याउने मोतीराम भट्टपछि सूर्यविक्रम ग्यावाली नै थिए। यिनले पनि भानुभक्तको जीवनचरित लेखेर भानुभक्त स्मारक ग्रन्थको सम्पादन गरेका थिए। ग्यावाली प्रभाववादी समालोचक थिए। समीक्षामा आफ्नो कलमद्वारा उनी गुण र दोषलाई केलाउने कलामा निपुण थिए। नेपाली साहित्यको समालोचनाको सम्वर्धनमा ग्यावालीको प्रमुख भूमिका रहेको छ। पुरस्कार एवं सम्मानको कुरा गर्दाखेरि विक्रम सम्बत 2040 पृथ्वी प्रज्ञा पुरस्कार, 2028 त्रिभुवन प्रज्ञा, 2010 भारतको केजर ए हिन्द पदकद्वारा सम्मानित भएका थिए भने उनले भारतबाट केसरी हिन्द तकमा पनि प्राप्त गरेका थिए भने यस्तै अन्य अन्य सम्मानहरूद्वारा पनि उनी सम्मानित छन्। उनको मौलिक कृतिहरूको कुरा गर्न पर्दा द्रव्य शाह, वीर बलभद्र, नेपाली वीरहरू ऐतिहासिक जीवनी, नेपाल उपत्यकाको मध्यकालीन इतिहास, भानुभक्तको जीवन चरित्र, नेपाली भाषाको संक्षिप्त इतिहास, सम्पादित अनुदित र फुटकर कृतिहरूको कुरा गर्दा कथा कुसुम कथा संग्रह, भानुभक्त स्मारक ग्रन्थ, भानुभक्तको रामायण, डाकघर नाटक, पारे धरतीको पुरूषार्थको जीवनी, गोर्खाली, जन्मभूमि, नेपाली संक्षिप्त शब्दकोश सम्पादन गरेका हुन् भने लेख निबन्ध समालोचना आदि पनि प्रकाशित भएको छ। हजुर, यो थियो आज जन्मदिनमा सूर्यविक्रम ग्यावाली बारे छोटो जानकारी। हजुर श्रोता, यसरी नै जन्मको कुरा गर्दा 1923 आजकै दिन जन्मेका हुन् हिन्दी सिने जगतका प्रसिद्ध गीतकार प्रेम धवन। प्रेम धवन गीतकार मात्र नभएर उनले कैयौं हिन्दी फिल्महरूमा संगीत पनि दिएका छन्। नृत्य निर्देशन र अभिनय पनि गरेका छन्। प्रेम धवनले पण्डित रविशंकरबाट संगीत एवं पण्डित उदय शंकरबाट नृत्यको शिक्षा लिएका थिए। भारत सरकारले उनलाई 1970 पद्मश्री पुरस्कारले सम्मानित गरेको थियो। उनको करियरको कुरा गर्दा अघि गएर कांग्रेस पार्टीसँग पनि जुडेका थिए। शिक्षा पश्चात पीपल्स थिएटर ग्रुपमा सामेल भए, जसद्वारा 4 वर्षसम्म नृत्य र संगीतको प्रशिक्षण लिए। धेरै कम मानिसलाई थाहा भएको कुरा हो, प्रेम धवनले लगभग 50 फिल्महरूमा नृत्य निर्देशन पनि गरेका छन्। फिल्म नयाँ दौड़को उडे जब जब जुल्फे तेरी प्रेम धवनले नै निर्देशन गरेको नृत्य हो। दो बिघा जमीनको हरियाला सावन ढोल बजाता आयामा त प्रेम नाचेका पनि छन्। जब थिएटर ग्रुप असमय भत्किन गयो त लेरिवा इस्मत चतुर्गाईले बम्बई टकिज लगेर गइन्, जहाँ फिल्म जिद्दी उनको पहिलो फिल्म थियो र लेखे चन्दा जा रहेजा। र यस गीतलाई स्वर दिन स्वर सम्राज्ञी लता मंगेशकरले, जो प्रेमको पहिलो सुपरहिट गीत थियो। यसबाट बम्बई टकिजले प्रेमलाई नृत्य निर्देशन र गीत लेखनको निम्ति अनुबन्धित गरेको थियो। कन्ट्राक्ट पूरा भए पश्चात जब स्वतन्त्र लेखन गरे तब अनिल विश्वास, सलिल चौधरी, मदन मोहन र चित्रगुप्तसँग धेरै राम्रो ताल मिलेको थियो र अन्तिम पल्ट लेखे फिल्म अप्पू राजाको निम्ति। उनी यति धेरै भावुक थिए कि आफ्नो लोरी तुझे सूरज कहु या चन्दा, मेरा नाम करेगा रोशनलाई रच्दा कैयौं पल्ट आफै रोएका थिए रे। प्रेम फिल्मको किरदारलाई धेरै अनुभव गरे पश्चात गीत लेख्ने गर्दथे। यसैमा सम्झन्दा फिल्म एक सालमा नायिका र नायक अशोक कुमारलाई मन पराउँछिन्, जब नायकलाई अनुभव हुन्छ र फर्केर आउँदा नायिका क्यान्सर रोगले ग्रसित मृत्युशयामा हुन्छिन्। यस भावलाई उनले मनको गहिराईबाट निहाले।

0: तो कैसे ना नजर फिसले जिंद मेरी ये।
1: हजुर श्रोता, प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। अब कुरा गरौं आजको दिन विगतमा घटेका घटनाहरूबारे। 1525 रोमन क्याथोलिक परम्परा अनुसार प्रिस्ट अनि ननहरूले अविवाहित जीवन जिउनुपर्ने परम्परालाई तोड्दै आजको दिन मार्टिन लुथरले क्याथरिना भोन बोरासित विवाह गरेका थिए। 1707 आजको दिन हंगेरी स्वतन्त्र मुलुक बनेको थियो। 1910 आजको दिन युनिभर्सिटी अफ द फिलिपिन्स कलेज अफ इन्जिनियरिङको स्थापना भएको थियो र यो नै फिलिपिन्सको सबैभन्दा वृहत विषयहरूमा पठन पाठन गरिने र डिग्री प्रदान गरिने विश्वविद्यालय हो। 1944 दोस्रो विश्वयुद्धको बेला जर्मनीले इंग्ल्याण्डमाथि आक्रमण गर्नको लागि V-1 फ्लाइङ बम लन्च गरेको थियो, तर इंग्ल्याण्डमाथि फ्याँकिएका 11 बमहरूमध्ये केवल 4 मात्र निशानामा पुगेर ब्लास्ट भएको थियो। 1971 भियतनामको युद्धको बेला आजकै दिनदेखि द न्यूयोर्क टाइम्सले पेन्टागन पेपर्स प्रकाशन गर्न थालेको थियो।
2: 1927 अमेरिकामा पहिलो पल्ट स्ट्याच्यू अफ लिबर्टीको दाहिनी हातबाट अमेरिकी ध्वज प्रदर्शित गरिएको थियो।
1: 1982 दाजु खालिदको मृत्युपछि फद साउदी अरबियाका राजा बनेका थिए आजकै दिन। उसै गरी 1983 आजकै दिन पायोनियर 10 प्रथम मानव निर्मित वस्तु थियो जो सौर्य प्रणालीको लागि छोड़िएको थियो र यो नेप्चुनको कक्षदेखि धेरै टाढाबाट पार भएर गएको थियो। 2000 आजकै दिन प्रथम पल्ट प्योङयाङमा उत्तरी अनि दक्षिणी कोरिया बीच इन्टर कोरिया समिट भएको थियो, जसमा दक्षिण कोरियाका राष्ट्रपति किम डी जुङ अनि उत्तर कोरियाका नेता किम जुङ इन बीच वार्ता भएको थियो।
2: 1956 72 आफ्नो नियन्त्रणमा राखे पश्चात स्विच क्यानलको नियन्त्रण मिश्र अर्थात इजिप्टलाई सुम्पिएको थियो। 1993 किम क्याम्पबेल कनाडाको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्।
1: 2002 आजको दिन युनाइटेड स्टेट्सले एन्टी ब्यालिस्टिक मिसाइल ट्रिटीबाट आफूलाई अलग गरेका थिए।
2: 2005 इरान 2009 अन्त्यदेखि 25 निम्ति भारतलाई तरल प्राकृतिक ग्यासको निर्यात गर्नमा सहमत भएको थियो।
1: हजुर, 2005 कुरा गर्दा आजकै दिन स्टिफन स्पिलबर्गको वार अफ द वर्ल्ड्सको प्रिमियर टोकियोमा भएको थियो। 2010 आजकै दिन जापानको स्पेसक्राफ्ट हायुबुसा अन्तरिक्षबाट एस्ट्रोइडका कणिकाहरू बटुलेर धरतीमा सकुशल फर्किएको थियो। 2012 इराकको बगदाद, हिलाद अनि किरकुकमा भएको श्रृंखलाबद्ध बम विस्फोटमा परेर 93 जनाको मृत्यु भएको थियो अनि 300 भन्दा बढ़ी घाइते भएका थिए। 2013 आजको दिन चेक इन्भेस्टिगेटिभ अथोरिटीजले आफ्नो कार्य अघि बढ़ाउँदै राजनैतिक रंग लिएर देशमा बढ़िरहेको हिंसा विरूद्ध व्यापक छापामारी शुरू गरेका थिए। 2015 आजको दिन तिब्लिसी जर्जियामा आएको भीषण वर्षा अनि बाढ़को कारण 12 मानिसहरू मारिएका थिए अनि मुख्य शहरको जूबाट सबै प्राणीहरू निस्केर शहरमा पसेका थिए। इतिहासकै कुरा गर्दा श्रोता, वर्ष 2024 आजको दिन आम विरोध प्रदर्शन बीच पनि अर्जेन्टिनाको माथिल्लो सदनले मुस्किलले राष्ट्रपति जेभियर मिलाईको विवादास्पद आर्थिक सुधार बिल पारित गरेको थियो। 2024 नै आजको दिन G7 नेताहरूले इटलीको बोर्गो एग्नेजियामा भएको बैठकमा युक्रेनलाई हात हतियार किन्न र पुननिर्माणको लागि थाँतीमा रहिरहेका रूसी सम्पत्तिबाट $50 बिलियन ऋण दिने कुरामा सहमति जनाएको थियो। श्रोता, यो थियो देश विदेशमा विगतमा आजको दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी।
3: के साह्रो मख परेर के सुनेको हो मोबाइलमा?
4: रेडियो गान्तोक सुनेको नि। अहिले त यो मोबाइल एपमा पनि रेडियो गान्तोक मजाले सुन्न सकिन्छ नि। सुन्नुहोस् त।

हजुर श्रोता, तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सिधैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।

0: श्रोता प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। अब कुरा गरौं आज पालन गरिने एउटा दिवस बारे। आजको दिनलाई विश्व एल्बिनिजम दिवस अर्थात वर्ल्ड एल्बिनिजम डे अर्थात भनौं विश्व दुवे रोग दिवसको रूपमा पालन गरिन्छ। हजुर, प्रत्येक वर्ष 13 जूनको दिन संयुक्त राष्ट्र संघद्वारा विश्व एल्बिनिजम दिवसको रूपमा मनाइने गरिन्छ। यो एल्बिनिजम के हो भने एल्बिनिजम एक प्रकारको रोग हो अर्थात दुवे रोग हो, जसमा यस रोगसँग ग्रस्त मानिसहरूको शरीरको रंग विचित्र प्रकारको सेतो हुने गर्छ। उनीहरूको कपाल आँखाको परेलासम्म सबै सेतो हुने गर्छ। यो एल्बिनिजम अर्थात दुवे रोगको कारण के हो भने हाम्रो शरीरमा मेलानिन नामक गरेको रसायनको निर्माण हुने गर्छ र हाम्रो शरीरमा उत्पन्न हुने यो मेलानिनको कार्य के हो भने मेलानिनले हाम्रो छालाको रंग जस्तै कालो गोरो कपालको रंग र आँखाको रंगको निर्माण गर्ने गर्छ। तर जो व्यक्तिहरू यो एल्बिनिजम रोगले ग्रस्त हुन्छन् उनीहरूको शरीरमा मेलानिनको निर्माण एकदमै कम्ती मात्रामा हुने गर्छ, या त भनौं मेलानिनको निर्माण नै हुने गर्दैन, जसको कारण एल्बिनिजम अर्थात दुवे रोगले ग्रस्त व्यक्तिहरूको शरीर विचित्र ढंगको सेतो रंगको हुने गर्छ। केवल शरीर मात्र नभएर केश आँखाको परेलाहरू पनि प्राय सेतो हुने गर्छ र आँखाको दृष्टि सम्बन्धी समस्या पनि आउने गर्छ र यी एल्बिनिजम रोगले ग्रस्त व्यक्तिहरू सूर्य या त भनौं घामको सम्पर्कदेखि अति नै संवेदनशील हुन्छन्। एल्बिनिजम रोगले ग्रस्त व्यक्तिहरू सूर्य या त भनौं घाम असहनीय हुन्छ र स्किन क्यान्सर हुने खतरा पनि उनीहरूमा बेसी हुने गर्छ। यो एल्बिनिजम अर्थात दुवे रोगको कुनै उपचार त छैन, तर यस रोगसँग ग्रस्त व्यक्तिहरू आफ्नो छालालाई आफ्नो आँखाको दृष्टिलाई बचाउनको लागि सुरक्षाको उपायहरू अप्नाउन सक्छन्। तर यो दुवे रोगले ग्रस्त व्यक्तिहरूको मनमा सायद आफ्नो शरीरको रंगले गर्दा समाजका अन्य व्यक्तिहरूसँग खुलेर बोल्नमा अप्ठ्यारो मान्छन्, या त भनौं कुनै ठाउँमा यस्ता रोगीहरूको रंग रूपले गर्दा उनीहरूको हाँसो र खिल्ली पनि उडाउने र भेदभाव पनि गरिन्छ, जसले गर्दा एल्बिनिजम रोगले ग्रस्त व्यक्तिहरूलाई मानसिक रूपले पनि चोट पुर्याउन सक्छ र समाजमा यस्ता एल्बिनिजम अर्थात दुवै रोग र रोगीहरूप्रति अन्धविश्वासहरू पनि व्याप्त छन्, जस्तै भूतप्रेत आदि जस्ता अन्धविश्वासलाई पनि यो रोगको कारण मान्छन्। यसैले संयुक्त राष्ट्र संघद्वारा विश्व दुवे रोग दिवसको अभियान स्वरूप विश्वलाई यो सन्देश दिन चाहन्छ कि एल्बिनिजम रोग एक प्रकारको रोग हो, यो कुनै भूत वा बोक्सी जस्तो अन्धविश्वासको नतिजा होइन र यस्ता रोगीहरूलाई कुनै प्रकारको भेदभाव गरिनु हुँदैन, उनीहरूलाई पनि समान अवसर प्रदान गरिनुपर्छ ताकि उनीहरू पनि आफ्नो जीवनमा अघि बढ़न सकुन्। प्रत्येक वर्ष 13 जूनको दिन संयुक्त राष्ट्र संघद्वारा विश्व एल्बिनिजम दिवसको रूपमा मनाइने गरिन्छ र 18 दिसम्बर 2014 बसेको संयुक्त राष्ट्रको आमसभाले 13 जूनको दिनलाई विश्व एल्बिनिजम दिवसको रूपमा मनाउने घोषणा गरेको हो र 2015 13 जूनको दिन प्रथम पल्ट यो दिवस मनाइएको थियो र हामी पनि हाम्रो रेडियोको माध्यमले तपाईँहरूको घर छिमेकमा कोही यस्ता एल्बिनिजम रोगसँग ग्रस्त व्यक्तिहरू छन् भने उनीहरूको उचित ध्यान राख्ने र कहिले पनि यस्ता व्यक्तिहरूसित नहाँस्ने अनि खिल्ली नउडाउने सन्देश दिन चाहन्छौं। त श्रोता, यो थियो आज पालन गरिने वर्ल्ड एल्बिनिजम डे अर्थात विश्व एल्बिनिजम अर्थात दुवे दिवस बारे छोटो जानकारी।
1: यसै गरी श्रोता, आज एउटा खेलसँग सम्बन्धित दिवस पनि पर्न गएको छ। यो दिवस हो वर्ल्ड सफ्टबल डे। सफ्टबल खेल बेसबल खेल जस्तै हो, भिन्नता यति छ कि सफ्टबल खेलमा बेसबलमा प्रयोग गरिने बल भन्दा केही ठूलो र नरम बल प्रयोग गरिन्छ भने त्यही सफ्टबल खेलिने मैदान बेसबल भन्दा अलिक सानो हुने गर्छ भने बेसबल प्राय पुरूषहरूले खेल्ने गर्छन् भने सफ्टबल अनि नानीहरूद्वारा खेलिन्छ। पहिले इन्डोर अर्थात रूमभित्र प्राय मनोरञ्जनको लागि खेलिन प्रारम्भ भएको सफ्टबल खेल लोकप्रिय हुन थालेपछि खुल्ला मैदानमा खेलिन थालियो। यो खेल यति लोकप्रिय भयो कि वर्ष 1991 13 जूनको दिन इन्टरनेशनल ओलम्पिक कमिटीले यस सफ्टबल खेललाई ओलम्पिकमा समावेश गर्ने घोषणा गरेको थियो र वर्ष 1996 अमेरिकाको एटलान्टामा भएको ओलम्पिक खेल प्रतियोगितामा यो खेल खेलिएको थियो र 13 जून 1991 को दिन ओलम्पिकमा सफ्टबल खेललाई समावेश गर्ने घोषणा गरिएको दिनलाई सम्झना गर्दै वर्ल्ड बेसबल सफ्टबल कन्फेडरेशनले 13 जूनको दिनलाई प्रत्येक वर्ष वर्ल्ड सफ्टबल डेको रूपमा मनाउने निश्चय गरेको थियो। त श्रोता, यो त थियो आज पालन गरिने एउटा दिवस वर्ल्ड सफ्टबल डे बारे छोटो जानकारी।

0: हजुर श्रोता, यसैको साथ आज पनि कार्यक्रम प्रणाम सिक्किमबाट विदा लिने समय भइसकेको छ।
1: हजुर, भोलि बिहान फेरि यस्तै जानकारीहरूसितै तपाईँ समक्ष भेट गर्न आउनेछौ। तबसम्मको लागि विदा चाहन्छौ।
0: नमस्कार।

मिडियमै पो 273.7 मिटर तथा 1404 किलोहर्जको तरङ्गमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय फिलहाल हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 8:40 अनि केही सेकेन्ड गएको छ र यो समय हो कार्यक्रम गीतिमालाको, जस अन्तर्गत यहाँलाई सुनाउनेछौ नेपाली आधुनिक गीतहरू। श्रोता, संगीतले मानिसको मनलाई आनन्दित बनाउँदछ, दुखी मनलाई सान्त्वना दिन्छ, तनाव कम गर्न तथा सकारात्मक ऊर्जा प्रदान गर्न संगीतले ठूलो भूमिका खेल्दछ। यसले मानिसहरू बीच प्रेम, सद्भाव र एकताको भावना विकास गर्न मद्दत गर्दछ। विद्यालय, मन्दिर, सांस्कृतिक कार्यक्रम तथा विभिन्न उत्सवहरूमा संगीतको विशेष महत्व रहेको पाउँछौ। श्रोता, समयलाई विलम्ब नगरी कार्यक्रम गीतिमाला अन्तर्गत आज भने यहाँलाई सुनाउनेछौ विपुल छेत्रीको स्वरमा सजिएका गीतहरू। श्रोता, कार्यक्रम गीतिमालाको पहिलो सांगीतिक प्रस्तुतिलाई स्वीकार्नुहोला।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रम गीतिमाला अन्तर्गत यहाँले विपुल छेत्रीको स्वरमा गीत सुनिरहनु भएको छ। श्रोता, कार्यक्रम गीतिमाला अन्तर्गत अघिल्लो गीतलाई पनि लिएका छौं विपुल छेत्रीकै आवाजमा।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

0: कसैसँगै यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।

श्रोता यिनै गीतहरूका साथै आज भने कार्यक्रम गीतिमालाको निर्धारित समय यही पुर्याउँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समयमा हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 10:09 बजेको छ र अब सुन्नुहोस् आजका मुख्य समाचार। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले तुरुक बालगृह बुमटारमा रहेको जवाहरलाल नेहरू मेमोरियल इन्स्टिच्युट फर ह्यान्डिक्याप र नाम्ची जिल्लामा रहेको माइल लाइन बाल गृहको हिजो भ्रमण गरे। डाक्टर सुब्बाले हेरचाहकर्ताहरूको प्रयासको प्रशंसा गर्दै बाल बालिकाहरूलाई उनीहरूको शिक्षा र आकांक्षाहरू पूरा गर्न प्रोत्साहन गरे। क्षेत्रको समृद्ध आध्यात्मिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्ने दिशातर्फ एक महत्वपूर्ण कदमको रूपमा 31 लाचेन मंगन निर्वाचन क्षेत्र अन्तर्गत हिजो नागा साङदोलिङ गुम्पाको निर्माणको लागि भव्य शिलान्यास समारोह आयोजना गरियो। कार्यक्रममा समाज कल्याण विभाग मन्त्री र 31 लाचेन निर्वाचन क्षेत्र विधायक समदुप लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। बालश्रम विरूद्धको विश्व दिवसको अवसरमा हिजो जिल्ला बाल संरक्षण एकाई गान्तोकले नयाँ सरोकारवालाहरूसँग मिलेर गान्तोक जिल्ला वरपरका विभिन्न होटल भोजनालय पसल र ग्यारेजहरूमा संयुक्त निरीक्षण अभियान आयोजना गर्यो, जसको उद्देश्य बाल श्रम पहिचान गरी रोकथाम गर्नु र बाल श्रम निषेध गर्ने कानूनी प्रावधानको बारेमा रोजगारदाता र आम जनतामा चेतना जगाउनु थियो। हिजो तादुङको एसएएमईटीआई हल आईसीएआर कम्प्लेक्स तादुङमा एग्रीस्टेक अन्तर्गत किसान रजिस्ट्री मोबाइल एप्लिकेशन सम्बन्धी एक व्यावहारिक तालिम कार्यक्रम सम्पन्न भयो। 12 मई 2025 पहिरोबाट प्रभावित 66/11 केभी सिचे नियन्त्रण कक्षमा नयाँ 11 केभी भीसीबी प्यानल सञ्चालनका लागि आज बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म 6 घण्टा बन्द रहने कार्यक्रम तय गरिएको छ। सिक्किम राज्य र गेजिङ जिल्लाको लागि गर्वको क्षण अन्तर्गत गेजिङ ओमचुङ गाउँ पञ्चायत इकाइले भारत सरकारको पञ्चायतीराज मन्त्रालयद्वारा स्थापित दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कारको गरीबी मुक्त एवं उन्नत आजीविका पञ्चायत विषयवस्तु अन्तर्गत राष्ट्रिय स्तरमा तेस्रो पुरस्कार प्राप्त गरेको छ। सुन्नुहुन्थ्यो मुख्य समाचार, सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। त श्रोता, अबको समय भने यहाँहरूलाई मनोरञ्जन गराउनेछौ हिन्दी चलचित्रका गीतहरू सुनाएर कार्यक्रम चित्रांजली अन्तर्गत। त श्रोता, कार्यक्रमको पहिलो गीतलाई लिएका छौं चलचित्र 1942 अ लभ स्टोरीबाट कलाकार कुमार सानु अनि कविता कृष्णमूर्तिको युगल आवाजमा।

जोजिता वही सिकन्दरबाट कलाकार उदित नारायण अनि साधना सरगमको आवाजमा यहाँले यस गीतलाई सुनिरहनु भएको थियो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रम चित्रांजली अन्तर्गत यहाँहरूलाई सुनाइरहेका छौं हिन्दी चलचित्रका गीतहरू। तसर्थ अघिल्लो गीतलाई लिएका छौं कलाकार अल्का याग्निक, कविता कृष्णमूर्ति अनि उदित नारायणको आवाजमा चलचित्र कुछ कुछ होता है।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

कलाकार हल्का याग्निको आवाजमा चलचित्र राजबाट लिएको गीतलाई यहाँहरूले सुनिरहनु भएको थियो। श्रोता, संगीत कुनै पनि देशको संस्कृति र परम्पराको परिचयात्मक हो। नेपाली लोकगीतहरूमा हाम्रो समाज, संस्कृति, रहन सहन र भावनाहरू झल्किन्छन्। संगीतले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्न पनि महत्वपूर्ण भूमिका निभाउँदछ। श्रोता, संगीतले मानिसको मनलाई आनन्दित तुल्याउँछ नै तुल्याउँछ, दुखी मनलाई सान्त्वना दिन्छ, तनाव कम गर्न अनि सकारात्मक ऊर्जा पनि प्रदान गर्दछ। यहाँलाई सुनाइरहेका छौं कार्यक्रम चित्रांजली अन्तर्गत विभिन्न कलाकारहरूको आवाजमा हिन्दी चलचित्रका गीतहरू। यसै क्रमलाई अघि बढाउँदै अघिल्लो गीतलाई लिएका छौं कलाकार सानको आवाजमा चलचित्र थ्री इडियटबाट।

चलचित्र तारे जमिन परबाट लिएको गीतलाई यहाँले सुनिरहनु भएको थियो शंकर महादेवनको आवाजमा। कार्यक्रम चित्रांजलि अन्तर्गत श्रोता यस कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीतलाई लिएका छौं कलाकार उदित नारायण अनि अल्का याग्निकको आवाजमा चलचित्र तेरे नामबाट।

श्रोता, यिनै गीतहरूका साथै आजलाई भने कार्यक्रम चित्रांजलिको निर्धारित समय यही पुर्याउँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय स्थल हाम्रो स्टुडियोको घड़ी अनुसार ठिक 10 बजेको छ र अब सुन्नुहोस् आजको मुख्य समाचार। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले तुरुक बालगृह बुमटारमा रहेको जवाहरलाल नेहरू मेमोरियल इन्स्टिच्यूट फर ह्याण्डिक्याप्ट र नाम्ची जिल्लामा रहेको मायल लायङ बालगृहको हिजो भ्रमण गरे। डाक्टर सुब्बाले हेरचाहकर्ताहरूको प्रयासको प्रशंसा गर्दै बाल बालिकाहरूलाई उनीहरूको शिक्षा र आकांक्षाहरू पूरा गर्न प्रोत्साहित गरे। क्षेत्रको समृद्ध आध्यात्मिक र सांस्कृतिक परम्परा सम्पदाको संरक्षण र प्रवर्धन गर्ने दिशातर्फ एक महत्वपूर्ण कदमको रूपमा 31 लाचेन मंगन निर्वाचन क्षेत्र अन्तर्गत हिजो नागा साङड्रोलिङ गुम्पाको निर्माणको लागि भव्य शिलान्यास समारोह आयोजना गरियो। कार्यक्रममा समाज कल्याण विभाग मन्त्री र 31 लाचेन निर्वाचन क्षेत्र विधायक समदुप लेप्चा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। बाल श्रम विरूद्धको विश्व दिवसको अवसरमा हिजो जिल्ला बाल संरक्षण एकाई गान्तोकले अन्य सरकारवालाहरूसँग मिलेर गान्तोक जिल्ला वरपरका विभिन्न होटल, भोजनालय, पसल र ग्यारेजहरूमा संयुक्त निरीक्षण अभियान आयोजना गर्यो, जसको उद्देश्य बाल श्रम पहिचान गरी रोकथाम गर्नु र बाल श्रम निषेध गर्ने कानूनी प्रावधानको बारेमा रोजगारदाता र आम जनतामा चेतना जगाउनु थियो। हिजो तादुङको एसएएमईटीआई हल आईसीएआर कम्प्लेक्स तादुङमा एग्रीस्टेक अन्तर्गत किसान रजिस्ट्री मोबाइल एप्लिकेशन सम्बन्धित एक व्यावहारिक तालिम कार्यक्रम सम्पन्न भयो। 12 मई 2025 पहिरोबाट प्रभावित 6611 केवी सिचे नियन्त्रण कक्षमा नयाँ 11 केवी भीसीबी प्यानल सञ्चालनका लागि आज बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म 6 घण्टा बन्द रहने कार्यक्रम तय गरिएको छ। सिक्किम राज्य र गेजिङ जिल्लाको लागि गर्वको क्षण अन्तर्गत गेजिङ ओमचोङ गाउँ पञ्चायत इकाइले भारत सरकारको पञ्चायतीराज मन्त्रालयद्वारा स्थापित दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कारको गरीबी मुक्त एवं उन्नत आजीविका पञ्चायत विषयवस्तु अन्तर्गत राष्ट्रिय स्तरमा तेस्रो पुरस्कार प्राप्त गरेको छ। सुन्दै हुनुहुन्थ्यो समाचार, सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। तर श्रोता, अबको समय भने यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न कलाकारहरूको आवाजमा नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर। कार्यक्रम ताजे तराने अन्तर्गत श्रोता कार्यक्रमको पहिलो गीतलाई लिएका छौ चलचित्र नोटबुकबाट कलाकार धवानी भानुशालीको आवाजमा।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

चलचित्र गोल्डबाट लिएको गीतलाई यहाँले सुनिरहनु भएको थियो डायलर मेन्दी सचिन जिगरको आवाजमा। श्रोता यसै क्रममा अघि बढाउँदा अघिल्लो गीतलाई लिएका छौँ चलचित्र केसरीबाट विप्रेकको आवाजमा।

0: चलचित्र चेन्नई एक्सप्रेसबाट श्रोताले यस गीतलाई सुनिरहनु भएको थियो, सुनिधि चौहान साथै अरिजित सिंहको आवाजमा। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रम ताजा तरानी अन्तर्गत यहाँहरूलाई नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाइरहेका छौं। श्रोता, यसै क्रमलाई अघि बढाउँदै अघिल्लो गीतलाई भने लिएका छौं बजरंगी भाइजानबाट कलाकार मोहित चौहान अनि पलक मुच्छलको आवाजमा।
1: भूख लगी जोरों की भूख लगी, मुर्गे की बांग हमें कोयल की भूख लगी।

कार्यक्रम ताजेतरण अन्तर्गत यहाँले नयाँ हिन्दी चलचित्रका गीतहरू सुनिरहनु भएको छ। श्रोता, अब हामी कार्यक्रमको अन्तिम चरणतिर प्रवेश गरिसकेका छौँ र कार्यक्रमको अघिल्लो गीतलाई हेलिएका छौँ, साथै अन्तिम गीतलाई हेलिएका छौँ। चलचित्र हेड स्टोरी 4 बाट जुबिन नौटियाल अनि अमृता सिंहको युगल आवाजमा।

कलाकार जुबिन नौटियाल अनि अमृता सिंहको आवाजमा सजिएको यिनै गीतहरूका साथै आजलाई पनि कार्यक्रम ताजेतनानेको निर्धारित समय यही पुर्याउँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समयसुल हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 10:30 भएको छ। अबको केही क्षणमा यहाँहरूले सुन्नेछ आकाशवाणीको दिल्ली एफएम गोल्डबाट विविध कार्यक्रम। केही क्षण प्रतीक्षा गर्नुहोला।

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आकाशवाणी दिल्ली केन्द्रबाट कार्यक्रम एफएम गोल्ड। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोताहरूले हाम्रो यस कार्यक्रमलाई 103 मेगाहर्ज एफएम कञ्चनजङ्घा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता समय यस बेला बिहानको 11:40 भइरहेको छ र हामी उपस्थित भइसकेका छौ नारीहरूमाथि समर्पित कार्यक्रम नारी संसार लिएर। श्रोता भनिन्छ प्रकृति र नारी एक अर्कासँग सम्बन्धित हुन्छन्। जसरी प्रकृतिले धैर्यता र सृजनाको शक्ति बोकेको हुन्छ त्यसरी नै एउटा नारीले आफ्नो ममता र साहसले संसार सजाएकी हुन्छन्। आजको यो हाम्रो सांगीतिक यात्रामा हामी यस्तै एउटा विशेष गीतको साथमा छौ जसले पहाड़को काख गैरी खेत र त्यहाँ काम गर्ने ती परिश्रमी हातहरूको कथा भन्छ। यो गीत सुन्दा यस्तो लाग्छ मानौ एउटा नारीको चञ्चलता र प्रकृतिमा आउने बहार दुवै एकै ठाउँमा मिसिएका छन्। स्वर्गीय धनी आशा भोसलेको आवाजमा जसमा पहाड़ी झरनाको जस्तै कलकल छ नारीको गरिमा र गाउँले परिवेशको मौलिकता झल्काउने यो सुन्दर सृजना गहिरी खेतको सिरेमा। आउनु श्रोता सुनौ यस गीत।

श्रोता नारीका भावना, उनका संघर्ष, सफलता र प्रकृतिका विविध रंगहरूलाई समेट्ने हाम्रो यस कार्यक्रममा आज हामी तपाईहरूका लागि एउटा असाध्य मिठो र सुमधुर गीत लिएर आएका छौं। प्रकृतिको सुन्दरता र मनका भावनाहरूलाई शब्दमा उनेर तयार पारिएको यो गीत नेपाली सुगम संगीतको अत्यन्त आदरणीय र सुमधुर स्वरकी धनी गायिका अनुराधा पौडवालको स्वरमा सजिएको गीत तीन पाते डाँडा काटेर।

भनिन्छ नि, नारीको मन एउटा सुन्दर गीत जस्तै हुन्छ, जहाँ लय पनि हुन्छ, ताल पनि हुन्छ र कहिलेकाहीँ बुझ्न नसक्नुको गहिराई पनि हुन्छ। संगीतमा जसरी एउटा सानो उताउ चढ़ाउले नयाँ राग सृजना गर्छ, त्यसै गरी नारीको मनमा पनि प्रेम, समर्पण र कहिलेकाहीँ एउटा मीठो अभिमान लुकेको हुन्छ। नारीको त्यही मीठो रिसाउने शैली र मायालाई अभिव्यक्त गर्ने एउटा सुन्दर सृजना आज हामी तपाईहरूका लागि लिएर आएका छौं वर्षा सिंहको स्वरमा।

श्रोता, प्रेमका अनेकौं रंगहरू हुन्छन्। कसैलाई पाउनु मात्र प्रेम होइन, बरु कसैको आगमनको आसमा पल पल पर्खिरहनु र त्यो पर्खाईमा पनि एउटा अनौठो आनन्द भेटाउनु सायद प्रेमको सबैभन्दा सुन्दर रूप हो। नारीको मन त झन् विश्वास र प्रतीक्षाको एउटा बलियो खम्बा हो। जब कसैलाई साँचो मनले पर्खिन्छन् तब समयका हरेक समयहरू पनि एउटा मिठो संगीत बनिदिन्छ। आज नारी संसारको यो घडीमा हामीले लिएर आएका छौं मणिका प्रधानको शर्मा सजी।

जिन्दगी एउटा यस्तो नदी हो जो कहिले शान्त बग्छ त कहिले यसमा आधी बेहरी आउँछ। उतार चढ़ाव त जिन्दगीको नियम नै हो। कहिले खुशीका सुनौला किरणहरू झुल्किन्छन् त कहिले निराशाका काला बादलहरू मडारिन्छन्। तर यी सबै परिस्थितिहरूलाई सहज रूपमा स्वीकार्दै हरेक मोडमा मुस्कुराउँदै अघि बढ्नु नै वास्तवमा जिन्दगी जिउनुको सार्थकता हो। नारी त झन सहनशीलता, धैर्यता र साहसको अर्को नाम हो, जसले जिन्दगीका हरेक आदिहरूसँग लड्ने सामर्थ्य राख्छिन्। आज नारी संसार कार्यक्रममा हामी जिन्दगीको यही सत्य र भोगाईलाई व्यक्त गर्ने एउटा यस्तो गीत लिएर आएका छौं। यो गीतलाई आफ्नो अत्यन्त मीठो, सुमधुर र भावुक स्वरले सजाउनु भएको छ गायिका प्रतीक्षा थापाले।

श्रोताहरूले हाम्रो यस कार्यक्रमलाई 103 मेगाहर्ज एफएम कञ्चनजङ्घा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोताहरूले अहिले सुनिरहनु भएको छ कार्यक्रम नारी संसार। यसै कार्यक्रममा लिएर आएका छौं प्रभा अधिकारीको स्वरमा सजिएको गीत मुटु।

नेपाली संस्कृति र परम्परामा नारीको सिंगार र पहिरनको एउटा छुट्टै गरिमामय स्थान छ। गुन्यु चोली अनि कम्मरमा बाँध्ने त्यो बारा हाते पटुकी यी केवल कपड़ाका टुक्रा मात्र होइनन्, यो त हाम्रा आमा दिदी बहिनीहरूको संस्कार, उनीहरूको कड़ा परिश्रम र नेपाली माटोको पहिचान हुन्। जब एउटा नेपाली नारी आफ्नो परम्परागत पहिरनमा सजिएर मुस्कुराउँदै छिन्, तब प्रकृतिको सुन्दरता पनि फिका लाग्न थाल्छ। आउनुहोस् नारी संसार कार्यक्रममा सुनाउन गइरहेका छौं साधना सरगमको स्वरमा सजिएको गीत आज।

जिन्दगीको यात्रामा हामी कतिपय यस्ता मोडहरूमा आइपुग्छौं जहाँ मनमा अनेकौं प्रश्नहरू त हुन्छन् तर ती प्रश्नहरूका उत्तरहरू कतै भेटिँदैनन्। कतिपय भावना र असह्य संशयहरू शब्दमा व्यक्त हुन नसकेर मनकै कुनै कुनामा गुम्सिरहेका हुन्छन्। भनिन्छ नि नारीको मन पनि एउटा यस्तै गहिरो सागर जस्तै हो जहाँ कतिपय कुराहरू नभनिकनै केवल आँखाका नानीहरूमा एउटा प्रश्न बनेर तैरिरहेका हुन्छन्। आउनुहोस् नारी संसारको कार्यक्रममा सुनौं सुनिता गजमेरको स्वरमा सजिएको गीत एउटा प्रश्न भरिएको हो।

श्रोताहरूले टिन्डेल सुन्दै हुनुहुन्थ्यो सुशीला राईको आवाजमा सजिएको गीत। श्रोता, हामी आकर्षणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले अहिले सुनिरहनु भएको छ नारी संसार कार्यक्रम। यसै कार्यक्रममा अर्को गीत लिएर आएका छौं, मनिला सुताङको स्वरमा सजिएको गीत। आउनु सुनौ यस गीत।

श्रोता प्रस्तुत थियो तारादेवीको स्वरमा सजिएको गीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, यसै कार्यक्रमको हामी अन्तिम गीत लिएर उपस्थित भएका छौं कुन्ती मुक्तानको स्वरमा। गीतको बोल छ माथि माथि सैलुङ्गेमा।

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो नारीहरूमाथि समर्पित कार्यक्रम नारी संसार। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस कार्यक्रमलाई 103 मेगाहर्ज एफएम कञ्चनजङ्घा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता, समय यस बेला दिउँसोको 12:40 भइरहेको छ।

अब हामी प्रस्तुत भएका छौ भीममाया राईको स्वरमा सजिएका लिम्बू लोकगीत लिएर। श्रोता, यो लिम्बू लोकगीत सुनाउने क्रममा सुनाउन गइरहेका छौ पहिलो यो लोकगीत।

श्रोता यतिन्जेल प्रस्तुत थियो भीममाया लिम्बुको स्वरमा सजिएका केही लोकगीतहरू। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस कार्यक्रममा 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज ओन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता समय यस बेला दिउँसोको 1 बजी रहेको छ। अब सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट कार्यक्रम विविध भारती सेवा।

यतिन्जेल प्रस्तुत थियो सुरेश कुमारको स्वरमा सजिएको गीत। श्रोता नेपाली आधुनिक गीत लिएर हामी पुनः उपस्थित हुनेछौं र अहिले समय भएको छ आकाशवाणी खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचारको।

0: नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी छ दिनको फ्रान्स अनि स्लोभाकियाको यात्राको लागि प्रस्थान हुनुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज हैदराबादको डुण्डिगल स्थित वायुसेना अकादमीमा 217 ब्याचको संयुक्त दीक्षान्त परेडको निरीक्षण गर्नुभयो। भारतीय सेनालाई आज 481 नयाँ युवा अधिकारीहरू प्राप्त भएको छ। इरानले भनेको छ, अमेरिकासित जारी संघर्षलाई समाप्त गर्न अन्तिम शान्ति सम्झौतामाथि तबसम्म हस्ताक्षर गर्ने छैन जबसम्म इरानको प्रमुख शर्तहरू पूरा गरिने छैन। कंगोमा इबोलाका मामलाहरूको संख्या बढेर 679 पुगेको छ भने अहिलेसम्म 139 जनाको मृत्यु भएको पुष्टि गरेको छ। अनि मौसम विभागले आज असम अनि मेघालयमा मुसलधारे वर्षा हुने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी छ दिनको फ्रान्स अनि स्लोभाकियाको यात्राको लागि प्रस्थान हुनुभएको छ। आफ्नो प्रस्थान वक्तव्यमा श्री मोदीले भन्नुभयो कि रणनीतिक दृष्टिले फ्रान्स भारतको लागि विशेष रूपमा महत्वपूर्ण छ। श्री मोदीले भन्नुभयो कि यस यात्राको मुख्य उद्देश्य भारत अनि फ्रान्स बीच आर्थिक अनि सांस्कृतिक सम्बन्धहरूलाई बलियो बनाउनु हो। श्री मोदीले भोलि फ्रान्सका राष्ट्रपति इमान्युएल मैक्रोसित भारत इनोभेट सम्मेलनको उद्घाटन गर्नुहुनेछ।
1: प्रधानमंत्री नरेंद्र मोदी आज शाम फ्रांस के नीस शहर पहुंचेंगे। प्रधानमंत्री मोदी आज दक्षिण फ्रांस में रहने वाले भारतीय समुदाय के लोगों से मिलेंगे। वे कल राष्ट्रपति मैक्रों के साथ भारत इनोवेटिव्स का उद्घाटन करेंगे। इस प्रदर्शनी में भारत के 120 से अधिक स्टार्टअप

0: सहमति व्यक्त गरे। फिनल्याण्डका विदेश मन्त्री एलिना वाल्टोनेनले रूसबाट तेल किन्ने भारतको निर्णयलाई समर्थन गर्नुभएको छ। उहाँले भन्नुभयो, भारतले पश्चिमी देशहरूको निर्धारित मूल्य सीमाको पालन गरेको छ। फिनल्याण्डमा भारतका विदेश मन्त्री एस जयशंकरसित भएको एक बैठकमा उहाँले भन्नुभयो, यो मूल्य सीमा वैश्विक रेल तेल आपूर्तिलाई बनाइराख्नु अनि रूसको फाइदालाई सीमित गर्नको लागि बनाएको थियो। यसको अर्थ हो कि भारतले ठिक त्यसै गर्यो जो निर्धारित थियो। श्री जयशंकरले युरोपीय देशहरूको आलोचना रद्द गर्दै भन्नुभयो, पश्चिमी प्रतिबन्धहरूले युरोपलाई मध्य पूर्वबाट तेल किन्नको लागि बाध्य बनायो, जसले गर्दा भारतले अन्य सस्तो विकल्प खोज्नु पर्यो। उहाँले नियमहरूमा परिवर्तनको लागि अमेरिकाको आलोचना गर्दै भन्नुभयो, अमेरिकाले पहिला वैश्विक बजारहरूलाई स्थिर बनाउन भारतले रूसबाट तेल किन्ने आग्रह गरेको थियो, तर पछि भारतले आयातमाथि शुल्क लगायो। समाचार आकाश भनीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
2: हर घर सूर्य घर।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रल समाचार। भारतीय सेनालाई आज 481 नयाँ युवा अधिकारीहरू प्राप्त भएको छ। उत्तराखण्ड स्थित भारतीय सैन्य अकादमी देहरादूनमा आज 158 पासिङ आउट परेडको आयोजना भयो। यस अवधि युवा क्याडेट्सले अनुशासन, परिश्रम अनि सैन्य गौरवको अनुकरणीय प्रदर्शन गरे। सैनिक परम्पराहरू अनि गौरवशाली विरासत बीच यो आयोजना देशभक्तिको भावनाले ओतप्रोत रह्यो। असममा आज बिहान भारतीय वायुसेनाको एउटा AN-32 विमान दुर्घटनाग्रस्त भएको छ। यो दुर्घटना जोरहाट वायुसेना स्टेशनमा भएको हो। विमान दुर्घटना भएपछि आगो लाग्यो। दमकल विभागका गाड़ीहरू घटनास्थलमा पुगेपछि अहिले राहत अनि बचाव कार्य जारी छ। वायुसेनाले भनेको छ, दुर्घटनाको कारणहरूबारे पत्तो लगाउन जाँच समिति गठन गरेको छ। नयाँ दिल्लीमा नीति आयोग अनि जर्मनीका प्रतिनिधिमण्डल बीच भारत जर्मनी विकास सहयोगलाई बलियो बनाउन बैठक सम्पन्न भएको छ। बैठकमा स्वच्छ ऊर्जा, पर्यावरण संरक्षण, टिकाउ विकास, कृषि सुधार, जल प्रबन्धन अनि हरित अर्थव्यवस्थामा साना अनि मध्यम उद्योगहरूका भागीदारी जस्ता मुद्दाहरूमाथि चर्चा गरियो। दुवै पक्षहरूले जलवायु परिवर्तनसित जुझ्ने अनि सतत विकासको लागि आपस्तको सहयोग बढ़ाउने विषयमाथि पनि जोड़ दियो। इरानले भनेको छ, अमेरिकासित जारी संघर्षलाई समाप्त गर्न अन्तिम शान्ति सम्झौतामाथि तबसम्म हस्ताक्षर गर्न छैन जबसम्म इरानको प्रमुख शर्तहरू पूरा गरिने छैन। तथापि यस्तो खबरहरू अघि आइरहेको छ कि दुवै पक्ष शुरूआती सम्झौताको नजिक पुगेको छ। इरानी विदेश मन्त्री अब्बास अरागचीले भन्नुभएको छ, सम्झौता ज्ञापनको मसौदा तयार भएको छ अनि आगामी दिनहरूमा यसमाथि डिजिटल रूपमा हस्ताक्षर गर्न सकिनेछ। इरानले अझ भनेको छ, उसले तबसम्म स्थायी सम्झौता गर्ने छैन जबसम्म अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी हटाउँदैन अनि अरबौं डलरको फ्रिज गरिएको परिसम्पत्तिहरूको नोक्सानको भरपाई गर्दैन। यसैबीच पाकिस्तानको राजधानी इस्लामाबादमा चलिरहेको गुप्त वार्तामा अमेरिकी अनि पाकिस्तानी मध्यस्थहरूले पुष्टि गरेको छ कि दुवै पक्ष शान्ति सम्झौताको मसौदामाथि सहमत भएका छन्। केन्द्र सरकारको बेटी बचाओ बेटी पढाओ योजना देशभरिमै बालिकाहरूको सशक्तिकरणको एउटा ठूलो अभियान बनेको छ। महिला एवं बाल विकास मन्त्रालयका अनुसार विगत 10 वर्षहरूमा जन्मको समय लिंगानुपात 918 बढ़ेर 929 भएको छ। त्यही माध्यमिक स्तरमा छात्राहरूको नामाङ्कन पनि लगभग 75% बढ़ेर लगभग 80% भएको छ। यस योजनाले बालिकाहरूको शिक्षा, सुरक्षा अनि सशक्तिकरणलाई प्रोत्साहन दिनमा महत्वपूर्ण भूमिका निभाइरहेको मन्त्रालयले बताएको छ। कांगोमा इबोलाका मामलाहरूको संख्या बढ़ेर 679 पुगेको छ भने अहिलेसम्म 139 जनाको मृत्यु भएको पुष्टि गरेको छ। स्वास्थ्य अधिकारीहरू अनुसार इटुरी प्रान्तमा 17 नयाँ मामलाहरू अनि 5 अतिरिक्त मृत्यु दर्ता गरिएको छ। बुन्डीबुग्यो स्ट्रेनसित जोड़िएको यो प्रकोप इटुरी, उत्तरी किवु अनि दक्षिणी किवुको 29 स्वास्थ्य क्षेत्रहरूमा फैलिसकेको छ। अधिकारीहरूले चिकित्सा सामग्रीको कमी, सीमित उपचार क्षमता अनि धनको कमीलाई लिएर चिन्ता व्यक्त गरेको छ। केरलममा निपा भाइरसको प्रकोपबीच राष्ट्रिय रोग नियन्त्रण केन्द्रका विशेषज्ञ आज कोझिकोड पुग्नुभयो अनि स्थितिको समीक्षा गर्नुभयो। रामनाथ टुकारको 43 वर्षीय संक्रमित रोगीको

0: कोट मेडिकल कलेज अस्पतालमा उपचार चलिरहेको छ। उसलाई मोनोक्लोनल एन्टिबॉडी उपचारको पहिलो खुराक दिएको छ। राज्यका स्वास्थ्य मन्त्री के मुरलीधरनले भन्नुभयो, निपा भाइरसको कुनै नयाँ मामला अघि आएको छैन अनि सम्पर्क सूचीमा सामेल सबै मानिसहरूको जाँच रिपोर्ट अहिलेसम्म नकारात्मक आएको छ। संक्रमित व्यक्तिहरूको सम्पर्कमा आएको 87 मानिसहरूको निगरानी गरिँदैछ। प्रभावित क्षेत्रहरूमा सतर्कता अनि बचावको उपायहरू तीव्र गरिएको छ। विश्वका सबैभन्दा धनी व्यवसायी एलन मस्क विश्वकै पहिलो खरबपति बनेको छ। यो उपलब्धि उहाँको कम्पनी स्पेस एक्सको शेयर बजारमा उत्कृष्ट शुरूआतपछि प्राप्त भएको हो। स्पेस एक्सको शेयरहरूको मूल्याङ्कन बढेर लगभग 2,10,000 करोड डलर भएको छ। विदेश मन्त्रालयले भनेको छ, लियाकी फ्रीडम जहाजमा भारतीय नाविकहरूको मृत्यु भएको खबर झुटो हो। मन्त्रालयले बताएको छ, जहाजको कप्तानसँग यसबारेमा सम्पर्क गरिएको छ अनि कप्तानले सबै चालक दलको सदस्यहरू सुरक्षित रहेको जानकारी दिएको छ। विदेश मन्त्रालयको तथ्य जाँच इकाइले मानिसहरूसित यस्तो झुटो दावीहरूदेखि सतर्क रहने आग्रह गरेको छ। केरलम स्थित प्रसिद्ध सबरीमाला अयप्पा मन्दिर भोलिदेखि मलयालम महामिथुनमको पूजाको लागि खोलिनेछ। तान्त्रिक कन्दरारू महेश मोनारूको उपस्थितिमा मेलसन्ती ईडी प्रसादले साँझ 5 बजे गर्भगृहको ढोका खोली दीप प्रज्वलित गर्नुहुनेछ। श्रद्धालुहरूले www.sabarimala.online.org मा दर्शन पर्ची लिन सक्नेछन्। मन्दिरको पट यसै महिनाको 19 तारीक बन्द हुनेछ। मौसम विभागले आज असम अनि मेघालयमा मुसलधारे वर्षा हुने अनुमान व्यक्त गरेको छ। विभागका अनुसार आगामी 2-3 दिनमा दक्षिण पश्चिम मनसून मध्य अरब सागर महाराष्ट्र कर्नाटक तेलंगाना आन्ध्र प्रदेश पश्चिम बंगाल उडिसा झारखण्ड अनि बिहारको केही भागहरूमा अघि बढ़ने सम्भावना छ। अरूणाचल प्रदेश बिहार केरलम माहे नागाल्याण्ड मणिपुर मिजोरम त्रिपुरा उडिसा पश्चिम बंगालको तराई क्षेत्र अनि सिक्किमको केही भागहरूमा आज अत्याधिक वर्षा हुने अनुमान छ। दिल्ली हिमाचल प्रदेश जम्मू कश्मीर केरलम माहे कोंकण गोवा लक्षद्वीप महाराष्ट्र पंजाब तमिलनाडु पुदुचेरी कराईकल उत्तर प्रदेश उत्तराखण्ड पश्चिम बंगाल अनि सिक्किममा आज गर्जन साथ तीव्र हावा चल्ने सम्भावना रहेको छ भने दिल्ली राष्ट्रिय राजधानी क्षेत्रमा पनि आज राति गर्जन साथ तीव्र हावासितै वर्षा हुने आशंका छ। यो समाचार युट्युबमा @AR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदी 6 दिनको फ्रान्स अनि स्लोभाकियाको यात्राको लागि प्रस्थान हुनुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज हैदराबादको दुण्डिगल स्थित वायुसेना अकादमीमा 217 ब्याचको संयुक्त दीक्षान्त परेडको निरीक्षण गर्नुभयो। भारतीय सेनालाई आज 481 नयाँ युवा अधिकारीहरू प्राप्त भएको छ। इरानले भनेको छ, अमेरिकासित जारी संघर्षलाई समाप्त गर्न अन्तिम शान्ति सम्झौतामाथि तबसम्म हस्ताक्षर गर्ने छैन जबसम्म इरानको प्रमुख शर्तहरू पूरा गरिँदैन। कंगोमा इबोलाका मामलाहरूको संख्या बढेर 679 पुगेको छ भने अहिलेसम्म 139 जनाको मृत्यु भएको पुष्टि गरेको छ। अनि मौसम विभागले आज असम अनि मेघालयमा मुसलधारे वर्षा हुने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 3:15 समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोता समाचारपछि हामी पुनः उपस्थित भएका छौं नेपाली आधुनिक गीत लिएर। यसै क्रममा सुनाउन गइरहेका छौं रुस्तम लेप्चाको स्वरमा सजिएको यो गीत।

श्रोता यतिन्जेल सुन्दै हुनुहुन्थ्यो नेपाली आधुनिक गीतहरू। यसै कार्यक्रमको निर्धारित समय यही समाप्त हुँदछन्। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट हिन्दी अनि अंग्रेजी भाषामा समाचार।

मीडियम वेव को 213.67 मीटर तदनुसार 1404 किलो हचमा हामी आकाशवाणी को गान्तोक केन्द्रबाट बोलिरहेका छौ। इसका साथ ही 103 मेगाहर्ज एफएम कञ्चनजंगा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हजुरहरुले हामीलाई सुनिरहनु भएको छ। श्रोता, समय यस बेला अपरान्हको ठीक 3:57 भइसकेको छ। यहाँहरूलाई आज राति 10:30 प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्त जानकारी गराउँदैछौ। अहिले केही क्षणमा सुनाउनेछौ कार्यक्रम शौर्यगाथा। 4:30 समय हो लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलात, जसमा आज सुन्नुहुनेछ सांकेत छिरिङ लेप्चा।

दर्शकको आवाजमा केही गीत र लेप्चा साहित्य विषयमा एक वार्ता। पाँच बजे श्रोताहरूलाई सुनाउनेछौ लिम्बु भाषाको कार्यक्रम नुसी चाँद, जस अन्तर्गत प्रथममा समाचार, त्यसपछि कुसु हाङ लिम्बुको स्वरमा रहेको केही गीत अनि लिम्बु साहित्य विषयमा एक वार्ता। पाँच बजेर तीस मिनटमा प्रस्तुत गर्नेछौ सिक्किमे भुटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्टो, जसमा यहाँले सुन्नुहुनेछ मेन्लुम प्रार्थना अनि तासी सिंगा र साथीहरूको आवाजमा केही गीत। जसपछि विश्व एल्बिनिजम जनचेतना दिवसको अवसरमा एक वार्ता, विषय छ इम्पोर्टेन्स अफ अवेरनेस एण्ड एडुकेशन अबाउट एल्बिनिजम। छ बजे यहाँहरूलाई हामी सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट हिन्दी समाचार, र छ बजेर पाँच मिनटको समय हो यस केन्द्रको दैनिक ग्रामीण कार्यक्रम। छ बजेर चालिस पैंतालिस अनि पचास मिनटमा सुनाउनेछौ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा, भने छ पचपन्न अनि सात बजे सुनाउनेछौ क्रमैले नेपाली अनि लेप्चामा जिल्ला समाचार पत्र। सात बजेर पाँच मिनटमा हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत। सात बजेर दश मिनटमा आकाशवाणी दिल्ली केन्द्रबाट विशेष कार्यक्रम अष्टलक्ष्मीको, त्यसपछि आकाशवाणी गान्तोक केन्द्रबाट नेपालीमै राष्ट्र समाचार, समय हो सात पच्चीसको। सात बजेर पैंतिस मिनटमा पाश्चात्य संगीत, जसमा आजको विशेष रहेको छ डोनेट ब्लड सेभ लाइफ। त्यसै गरी साँझको आठ बजेर पाँच मिनटमा हामी सुनाउनेछौ कलाकार बेगम अख्तरबाट केही गजलहरू। त्यसपछि कार्यक्रम सुर संसार आठ बजेर तीस मिनटमा, आठ पैंतालिस अनि नौ बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार संध्या अन्तर्गत सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार। नौ बजेर पन्ध्र मिनटमा सोही केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पोटलाइट। नौ बजेर तीस मिनटमा कार्यक्रम संस्कृति भारती, भने दस बजे हामी सुनाउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू। यसै गरी रात्रिको दस बजेर तीस मिनटमा आजको हाम्रो यस अधिवेशनका कार्यक्रमहरू समाप्त हुनेछन्। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

मेजोगुबा मांगसेवा थिम्बेरो आयन सुकिम्बा सुम्मिहाङ तुतु प्रेमसिंह तामाङ नामदा बङ्गलेन सिलिगुरी ओ सुखिमलेन गेस्ट हाउस रेन तांगसेप सामदाङ खुने सहाङ युक्पाता कनिन केरे अङ्वाये कन सुखिम गेस्ट हाउस रेन सुखिम बातेन्चा साहारेन लागि येक्पा कुबा किगेप्पा तायमलेन केबोङबा चोकमा केबोङबा चोक पेनहा सामदाङ येप्पा निङवा पिमा केबोङबा पानहा पातो अङ्वा आलो आलो तेरेन लाजे ओ केरेक सहाङ युक्पा तेनहा ओ योगा थिम्बे रेन थिम्बे इन तगाङ पोरे अङ्वा कन थिम्बे रेन कुनुम्यन निबोङ थिक जुनले केबोङबा वा भागर कन याक्पङ्गे कुबेम्बा वायमिन खागेन येनले ए मेमेन्दु सुखिम खामघुरे युफोरे ए कन थिम्बे इन हर घर योगा ल अरिकन पानिन तगाङ फोसुआङ आल्लो केरेक हिम हाओ रक्मेनाङ केरेक सहाङ युक्पा तेन हाओ आबाङे लोकपा सिङ्घिम हाओ आङ कन येमिन लामाङ योगा चोकमाङ लाजे इन कुभा पिमा सुक्तेत नु आबाङे यामदोमी बवामा सुक्तेत लो आयन नामधा पाक्युङ थुम्रेन पाचे पाङभे ओ थिम्भेदिक मेमेन्दु कन थिम्बेरेन येक पतारा मेरो घर मेरो गर्व एमजीएमजी थिम्बेन पातुम कन खुनी आबाङ्गे प्याङसी कुसेप सिंह येक पतारा पिन नाम्भे ओ थिम्बेरेन तराप ओये कन थिम्बेरेन येक पैजाबा डाक्टर अशोक कुमारले येक पा रिजनल सेन्टर मुरुम्बा वये भगर खुने एको दङजेमो कन थिम्बे इन पोखेआङ वये कन थिम्बे ओ कुसेक सिंह केबोङबा यान घनीबा थिबोङाङ सुमसी याम्मीहा लुम्मो कन थिम्बे इनाङ येक्पा ताराप मेच्छिङाङ कन थिम्बे इन पोखेआङ वये आल्लो आखेप सुम्ला अवच्छे तेङ्गपिबा इङ्घङ चुरे आल्ल कन तेङ्गपिबा इङ्घङ लेको इगाङ आमिम खेम्लाबा खेम्लामा लुम्मु साम्मेगेन साम्लो थिक तोन्दुङ्ल पत्ता कन साम्मेगेन साम्लोन खेप सुमाङ इबित लारुम्लो साम्मेपा खुसुहाङ याक्थुङ लेको इक्ला ओ

0: सधैँ झैं ग्रामीण कार्यक्रमको पर्खाईमा बस्नुहुने हाम्रा अति आदरणीय श्रोता मित्रहरूमा म कार्यक्रम सञ्चालकको तर्फबाट स्वागत तथा न्यानो अभिवादन। श्रोता, सधैँ पनि यसै समय हामी ग्रामीण कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्रमा रहेका विभिन्न गतिविधिबारे प्रगतिशील कृषक तथा उद्यमीहरूसँग कुराकानीहरू गर्ने गर्दछौं। त आज पनि ग्रामीण क्षेत्रका केही जानकारीहरू गराउने क्रममा हामी माझ उपस्थित हुनुहुन्छ एक मेहनती तथा प्रतिभाशाली आत्मनिर्भर नारी जो दक्षिण सिक्किम सदाम सुन्तलेबाट हुनुहुन्छ। आउनुहोस्, उहाँसँगै हामी अन्तर्वार्ता गर्नेछौ। हजुरलाई यस आकाशवाणी गान्तोकबाट प्रसारित ग्रामीण कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: अहिले हामी माझ मन्जिरा थापा उपस्थित हुनुहुन्छ र उहाँले आफ्नो गाउँठाउँमा रहेर के कस्तो व्यवसाय गर्दै आइरहनु भएको छ, के कस्तो काम धन्दामा संलग्न हुनुहुन्छ, यस विषयमा हामी कुराकानीहरू गर्नेछौ। र हजुरले अहिले गाउँठाउँमा के कस्तो व्यवसाय गर्दै हुनुहुन्छ हाल, यस विषयमा हाम्रा आकाशवाणी गान्तोकका सम्पूर्ण श्रोताहरूलाई विस्तृत रूपमा जानकारी राखिदिनुहोस् न।
1: अहिले हालैमा साग सब्जी रोपनहरू नै गर्दैछु, अन्त गाई पालन गर्दैछु।
0: हजुर, अहिले तपाईँको व्यवसाय भनेको साग सब्जी खेती सँगसँगै गाई पालन गर्नु हुँदैछ है?
1: हजुर।
0: र तपाईँले यो अब साग सब्जी खेती अथवा गाई पालन यो गर्ने सुरु कसरी गर्नुभयो, कहाँबाट ज्ञान पाएर यो तपाईँले सुरु गर्नुभयो, यस विषयमा पनि खुलस्त पारिदिनुहोस् न।
1: यो सुरु चाहिँ मैले घरबाटै सिकेको हो। जब चाहिँ म एकपल्ट चाहिँ बिमार भएको थिएँ, बिमार हुँदाखेरि जब मैले हस्पिटलमा एडमिट भएको थिएँ, एडमिट हुँदाखेरि चाहिँ मैले त्यो टाइममा पुरा अब हरियो सागसब्जी खानु जरुरत थियो। त्यो टाइममा मैले बिट गाजरहरू सबै बाहिरको किनेर खाएँ। खाँदाखेरि मलाई त्यसमा केही टेस्टै आएन। त्यहाँदेखि जब म घरमा आएँ, घरमा आएर छिमेकीहरूले मलाई बिट गाजरहरू ल्याइदिँदा त्यसको र त्यसको टेस्टै भिन्दै थियो। त्यही कारणले गर्दाखेरि उनीहरूकोमा पनि हुँदै रहेछ त्यही कुरा, हामीले रोप्दा पनि किन हुँदैन भनेर मैले फर्स्टमा चाहिँ त्यहीँबाट घरमा रोप्नु सुरु गरेको थिएँ।
0: अरूले गर्दाखेरि हामी आफूले गर्दा चाहिँ किन हुँदैन भन्ने तपाईँलाई त्यो एउटा जिज्ञासा भएर तपाईँले यो आफ्नो व्यवसाय सुरु गर्नुभयो?
1: हजुर, त्यहीँदेखि मैले चाहिँ सुरु गर्नु थालेँ। घरमै जति पनि हुन्छ साग सब्जीदेखि लिएर यता गाईको मलजलदेखि अब सबै त्यहीबाट नै हुनु थाल्यो।
0: हजुर, तपाईँले यो व्यवसाय गर्न सुरु गर्नुभएको कति भयो?
1: मैले यो गर्नु थालेको चाहिँ 2020 नै सुरु गरेको।
0: हजुर, लगभग 2-3 वर्ष भयो है। त्योभन्दा अघि तपाईँ के गर्दै हुनुहुन्थ्यो?
1: त्योभन्दा अघि म कम्पनीतिर काम गर्दै थिएँ। कम्पनीमा काम गर्दा गर्दै बीचमै त्यो बिमार हुनुको कारणले गर्दा मैले कामहरू सब छोडेर त्यहाँदेखि चाहिँ अहिले चाहिँ खेतीबाली गर्दै आउँदैछु।
0: हजुर, तपाईँले अब योभन्दा अगाडि कम्पनीमा काम गर्नुहुँदै थियो र कम्पनीमा काम गर्दा बिमार भएको कारणले त्यो छोडेर यो अहिलेको साग सब्जी खेती भनौँ गाउँले जीवनमा तपाईँ आउनु भएर आफ्नो व्यवसाय सुरु गर्नुभयो। र तपाईँले है सब्जी रोपन गर्दैछु भन्नुभयो। यो सब्जी रोपनमा अब तपाईँले के कस्तो खालको सब्जीहरू रोप्नु भएको छ, अरू के कस्तो व्यवसाय गर्नुहुन्छ, के कस्तो सब्जीहरूको उत्पादन गर्नुहुन्छ तपाईँ?
1: अहिले सब्जी रोपनमा चाहिँ मैले चाहिँ प्राय जस्तो सिजनल रोप्छु।
0: हजुर,
1: यस्तो मिक्स गरेर सबै कुरोलाई हालेर अब जस्तै मैले सिमी रोप्दैछु भने एक ड्याङ सिमी छेउछेउमा साग हो त्यसहरू मिक्स पारेर
0: बारीमा सपोज एक गरामा सिमी लगाएको छ भने छेउमा साग है, अर्को गरामा अर्कै भेराइटीको सब्जी,
1: एउटामा चाहिँ म फुल्ली डिपेन्ड हुँदिन।
0: हजुर, र तपाईँले है अब साग सब्जी रोप्नु पर्दा कुनै पनि कामहरू गर्दाखेरि जमिन त चाहियो, जमिन तपाईँको आफ्नै छ?
1: हजुर, जमिन जग्गा आफ्नै छ।
0: कति छ तपाईँको जमिन?
1: 2 एकर।
0: हजुर, 2 एकर जमिनमा तपाईँले यस्तै प्रकारको विभिन्न प्रजातिका साग सब्जीहरू रोप्दै आइरहनु भएको छ र सँगसँगै पशुपालन गाई पालन

0: कस्तो प्रकारले गर्नुहुन्छ साग सब्जी रोप्नु पर्दा?
1: अब पहिला फर्स्टमा चाहिँ मैले बिउ हेर्नु पर्यो, अब कुन चाहिँ कतिखेर लाउनु पर्ने त्यो अनुसारले चाहिँ म रेडी गर्छु। अब जस्तै त्यो बन्जर जमिन हुन्छ, अब बन्जर दिनुभएको टेक्नोलोजी अब त्यस्तोहरूको कारणले
0: गर्दाखेरि
1: त्यस्तोहरू लगाएर गर्दैछौँ हामी। अब त्यसले चाहिँ एकपल्ट जोत्दाखेरि चाहिँ मतलब हामीले डल्लाहरू फुटाइरहनु ओर्नु पर्दैन,
0: खेतालाहरू अथवा दुई तिनजना मान्छेले गर्ने काम चाहिँ मेसिनले
1: नै गरिदिन्छ। हजुर, अब लगभग हेर्नु पर्दा गोरु जोत्दा पनि त्यति नै खर्च हुन्छ, प्लस यता अब यो ट्याक्टरहरू हो त्यस्तो सिस्टम
0: ट्रिलर मेसिन,
1: हजुर त्यो मेसिनहरूले गर्दाखेरि चाहिँ अहिले धेरै नै सुविस्ता भएको छ हाम्रो गाउँ बस्तीमा।
0: तपाईँको जमिन त त्यसै पनि है पारिलो एकदम घमाइलो खालको है औलमा रहेछ, र यस्तो जग्गामा साग सब्जी एकदम राम्रो प्रकारले फस्टाउँछ। र तपाईँले जस्तै यो साग सब्जी रोप्नु पर्दाखेरि अब पानीको व्यवस्था पनि त गर्नु पर्यो, पानी के तपाईँको नजिकमा छ सोर्स छ कि कहीँबाट ल्याउनु पर्यो?
1: हजुर, हाम्रो चाहिँ एउटा हामीले आफै तानेको सोर्स छ, अब खोला नजिक छ हाम्रो घरदेखि चाहिँ, अन्त त्यसले गर्दा हामी त्यहाँनिर तीन घर जति छौँ, अन्त मिलेर एउटा ट्याङ्कमा हामी अब राख्छौँ, अन्त त्यहीँबाट हामीलाई
0: घर गरेको पानी सबैले चलाउनु हुन्छ।
1: हजुर, जस्तै अब हामीले आलु रोप्छौँ, आलुको सिजनमा आलुलाई त बेसी जस्तो पानी नै चाहिन्छ, त्यो टाइममा आलु कोपी मटर अब जति पनि गाजर बिट त्यस सिजनमा चाहिँ पानी नै बेसी हो, त्यसले गर्दा पानी अहिले सरकारले अहिले घर घरमा त्यो जेजेएम कोले गर्दा पनि
0: जल जीवन मिसन है,
1: हजुर
0: हर घर नल हर नल पर जल भनिन्छ है जेजेएम, यो अहिले स्किम अहिले हर गाउँमा यो एकदम चलिरहेको छ।
1: हजुर, त्यसले गर्दाखेरि चाहिँ हामीलाई अहिले धेरै नै सुविस्ता
0: भएको छ, समस्या छैन
1: छैन।
0: र तपाईँले अहिले हाल तपाईँको जमिनमा कुन चाहिँ प्रजातिको साग सब्जीहरू लगाउनु भएको छ? सिमी भन्नुभयो, सिमी सँगसँगै अब अरू
1: सिमी खोर्सानी रमभेडा अब धनियाँहरू लाउँदैछौँ। अब त्यसले गर्दा हामी चाहिँ बाहिरको साग सब्जीहरू त्यस्तो चलाउँदैनौँ, हामी अर्ग्यानिक स्टेटमा बसेर अर्ग्यानिकै खाने चलन चलिरहेको छ।
0: हाम्रो राज्य त है त्यसै पनि जैविक भएकोले गर्दाखेरि जैविक उत्पादन गर्नु अति अनिवार्य छ, र हामीले जैविक उत्पादन गर्यौँ भने यसको भाउ बिक्री पनि राम्रो छ, त्यसै पनि बाहिरको चिजसँग त यो जैविकको एकदम मूल्य पनि राम्रो पाइन्छ।
1: जस्तै हामीले अब सिलगढीको त्यही कुरा किन्नु पर्यो भने 30 रुपियाँमा किन्दैछौँ भने हाम्रो कुरा 50 रुपियाँमा मान्छेहरूले पनि हाँसी हाँसी किनिदिनुहुन्छ, अब त्यो देख्दा नि मलाई त खुसी लागेर आउँछ।
0: हजुर हजुर,
1: त्यही देखेरै म चाहिँ अलिक रोप्दैछु।
0: र तपाईँले है अब यो साग सब्जी रोप्नु पर्दाखेरि बिरुवा अथवा बिउ बिजन तयार पार्नु पर्यो, बिरुवा बनाउनु पर्यो, यसको नर्सरी चाहिँ तपाईँले आफै गर्नुहुन्छ कि कहीँ डिपार्टमेन्टसँग सम्पर्क गर्नुहुन्छ कि कुनै कसैको प्राइभेट नर्सरीहरूबाट ल्याउनुहुन्छ यो बिरुवाहरू चाहिँ?
1: त्यस्तो साह्रो चाहिँ गर्दैनौँ हामी, किनभने हाम्रो उता अब अरू अरू पनि हुनुहुन्छ म भन्दा अब बुजुर्ग अब जस्तै उनीहरूलाई म प्राय जस्तो उनीहरूकोबाटै सल्लाह लिन्छु कुन सिजनमा कुन रोप्नुपर्छ र यसलाई कसो गर्नु पर्छ त्यो कुराहरू। अब उनीहरूले भन्नुहुन्छ गएर अब कालिम्पोङबाट यस्तो बिउ ल्याउनुहोस् यहाँ पाउँछ यस्तो भनेर उनीहरूले केही मलाई दिनुहुन्छ सल्लाह, अन्त त्यही अनुसारले म उनीहरूकै फलो गर्छु।
0: हजुर हजुर, र तपाईँले त्यसरी है बाहिरबाट ल्याएर आफै ल्याएर उमारेर त्यसरी
1: अब जस्तै सिमीहरू भयो त्योहरू त हामी राख्छौँ, अब कुन बिउ राखेर गर्छौँ, अब गाजरहरू यो बिटहरूको चाहिँ हामी बाहिरबाटै किनेर ल्याउने चलन छ, अब मकै दालको सिजनमा सरकारबाट दिनुहुन्छ।
0: हजुर हजुर, तपाईँले यो साग सब्जी लगाउनु पर्दाखेरि आफ्नै घर परिवारले नै कामहरू गर्नुहुन्छ कि बाहिरबाट जस्तै खेतालाहरू पनि हायर गर्नुहुन्छ, कस्तो पाराले गर्नुहुन्छ?
1: अब म चाहिँ यसो गर्दैछु, घरमा अब खेतीबालीसँगै मैले गाई बस्तु पनि पालेको छु, गाई बस्तु पाल्नुले गर्दाखेरि चाहिँ मैले बाहिरबाट एउटा फ्यामिलीलाई चाहिँ ल्याएको छु, जसमा चाहिँ उनीहरू फ्यामिली नै छ, उनीहरू बुढा बुढी र नानी
0: गर्नुहुन्छ।
1: हजुर सहायता हाम्रो फ्यामिली अब हाम्रो फ्यामिली मेम्बर जति पनि छ सबै लागि मिले गरेर गर्छौँ, अनि त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ खेताला लाउनु त्यस्तो जरुरी परेको छैन।
0: खेताला लाउँदाखेरि त अहिले त रोजगार पनि बढेर एकदम
1: हजुर, अब जस्तै एउटालाई बोलायो भने हामीले कम्तीको 600 रुपियाँ त दिनैपर्छ,
0: अन्त खाजा पानी
1: अब फेरि अहिले त सिजन पनि कस्तो छ 2 घण्टा गरिसकेको छैन पानी पर्छ, अब त्यस्तैहरू हुन्छ
0: चिया पानी खानुमै त्यसै पनि आधा दिन त्यसै जान्छ।
1: हजुर, त्यही देखेर अन्त हामी त घरहरूकै मिलेर त्यसरी नै गरिरहेको छौँ आजसम्म चाहिँ।
0: हजुर, र तपाईँले है यो सिमी रोप्दैछु भन्नुभयो, डल्ले खोर्सानी योहरू, यसको चाहिँ अब रोप्ने तरिकाहरू चाहिँ तपाईँ आफै आफूभन्दा बुजुर्ग हरूसँगै जानकारी लिएर गर्नुहुन्छ कि कुनै संघ संस्था अथवा डिपार्टमेन्टको मान्छेसँग कुनै सम्पर्कमा बसेर उहाँहरूको

0: सल्लाहले काम गर्नुहुन्छ?
1: म चाहिँ अहिले चाहिँ हालैमा डिपार्टमेन्टको गरेको छुइनँ। अब मलाई त अहिले त अनुभव हुनु थाल्यो, अनुभव हुनु पर्यो। अब सिमी रोप्नु भन्दा अगाडि मैले पहिला चाहिँ अब जमिनलाई चाहिँ रेडी गर्नुपर्छ। अब जमिनलाई फर्स्ट जोत्योपछि त्यसमा के चाहिन्छ, अब जस्तै मलहरू त अहिले घरमा प्रशस्ती छ, त्यसले गर्दाखेरि हामी पहिला मल छर्छौँ
0: ड्याङ आफ्नै बारीमा
1: भइहाल्छ। अन्त ड्याङ खन्यो पछि त्यहाँदेखि बिउ हालेपछि फेरि मल हालेर अब त्यो उम्रिसकेपछि त्यहाँदेखि कहिले पानी हाल्नुपर्छ, कहिले सिटा लाउनुपर्छ, अन्त कुन अनुसारले अब कुनै अब किरा फटेङ्ग्राले खाँदैछ भने कस्तो के लाउनु पर्छ,
0: दबाई पानी।
1: अब बेसी जस्तो हामी अब आगो फुक्ने चलन छ, जस्तै अब खोले पकाउँदा पुरा खरानीहरू निस्किन्छ, त्यही खरानीहरू छटाउँछौँ, जस्तै त्यो चिट्टीहरू आएर लाग्छ,
0: हो त्यस्तो
1: बुसुनाहरू। अब कोही खेर लाई भन्ने पनि लाग्छ, त्यो टिक भन्ने त्यसले बिगार्नु सक्छ, त्यो हेर्यो। अन्त गाईको गाउँ चाहिँ सबैभन्दा राम्रो कुरा चाहिँ यही देखेँ मैले चाहिँ। अन्त एक लिटर गाईको गाउँ छ भने चाहिँ त्यहाँ हामीले 5 लिटर पानी मिसाएर चाहिँ हामी छर्नु सक्छौँ, किनभने अब गाउँ मात्रै हामीले छर्यौँ भने चाहिँ त्यहाँनिर चाहिँ पुरा त्यो उयो हुन्छ र चाहिँ बोट मर्नु सक्छ। अन्त त्यसले गर्दाखेरि चाहिँ पानी चाहिँ मिसाउनु जरुरी नै देख्दैछु।
0: तपाईँहरूले अब बिमारहरू है यसमा केही बिमार लागेको खण्डमा चाहिँ यस्तै गाउँ छिटेर खरानी छिटेर यस्तै
1: कोही खेर अब यस्तो भयो भने अब जस्तै घरमा प्याजहरू चलाउँछ, त्यो प्याजको छिल्काहरू हामी राख्छौँ 2 दिन जतिसम्म पानीमा भिजेर त्यसलाई स्प्रेमा हालेर त्यो स्प्रे गर्दा पनि त्यो एउटा किरा आउँछ, त्यो किराहरूलाई
0: चाहिँ
1: हामी चाहिँ मतलब युरिया डेफी हो त्यस्तोहरू चाहिँ केही चलाउँदैनौँ।
0: यो त अहिले सिक्किममा जैविक राज्य भएदेखि नि प्रतिबन्ध नै
1: हजुर। अब हामी त्यो लुकाएर कसलाई मागेर हो त्यस्तोहरू चाहिँ हामी गर्दैनौँ। हामी अब
0: फल साग सब्जी रोप्नुहुन्छ, यसको फलेपछि यसको प्रबन्ध बेचबिखान चाहिँ कस्तो प्रकारले गर्नुहुन्छ? तपाईँको घरबाटै बिक्री हुन्छ या कोही व्यापारी आउनुहुन्छ कि कहीँ मार्केट बजारमा लगेर बेच्नुहुन्छ?
1: अब यस्तो प्रकारले हेर्दाखेरि चाहिँ मेरो चाहिँ घर एउटा रोड लाइनमै छ, मतलब फाटक जिरो हुन्छ नि, जिरो टाइपमा छ,
0: अनि मेरो अन्त्य भएको छ
1: हजुर। अन्त त्यसले गर्दाखेरि चाहिँ मेन रोड हो, एउटा हाइवे जस्तो पनि छ, अन्त प्लस मेरो दोकान पनि छ
0: हजुर।
1: अन्त त्यहाँ दोकानमा आधी राख्छु, आधी चाहिँ अब व्यापारीहरू आएर उठाउनुहुन्छ। अब जहाँनिर राम्रोसँग म भाउ पाउँछु त्यहीँ दिन्छु प्राय चाहिँ, अब जहाँ चाहिँ आफूलाई नोक्सान नहोस्, किनभने दुःख गरेपछि चाहिँ राम्रै फल पाएको राम्रो भनेर।
0: तपाईँले यो चाहिँ के यस्तो अब हप्तै पछि बेच्नुहुन्छ या 15-15 दिनमा कस्तो पाराले एकट्ठा गरेर बेच्नुहुन्छ?
1: अब हेरेर हुन्छ, जस्तै अब हामी सिमी रोपेको छौँ, रमभेडा रोपेको छौँ, अब त्यसको 3 टिपाईहरू समान हुन्छ। अब फर्स्ट टिपाई हामीले आज टिप्यौँ भने अर्को सेकेन्ड टिपाई हामीले 8-9 दिनमा फेरि टिप्दा हुन्छ, तर जुन चाहिँ लास्ट टिपाई हुन्छ त्यो चाहिँ अलिक राम्रो हुँदैन, अब त्यसले चाहिँ भने जस्तो भाउ चाहिँ पाउँदैन जतिको फर्स्टले।
0: तपाईँले आफ्नो बारीमा है विभिन्न प्रजातिका सागसब्जी एउटै मात्रै नभएर मिक्स खालको गर्नुहुँदैछ है?
1: हजुर, अब यस्तो सिजन वाइज पनि गर्छौँ। अब जस्तै हामीले हजुर फागुन चैतहरूतिर मकै रोप्यौँ, मकैको बादमा अब कुन चाहिँ सिजन आउँछ त्यही अनुसारले हामी चल्छौँ चल्नु चाहिँ।
0: र तपाईँले यो बेचबिखानबाट तपाईँको सागसब्जीबाट महिनैवारी अथवा सालाना कति जस्तो इन्कम गर्नुहुन्छ?
1: मैले मजाले कमाएको थिएँ, किनभने त्यो टाइममा मैले बेसी जस्तो सिमी रोपेको थिएँ। सिमी रोप्दाखेरि चाहिँ मेरो सिमी चाहिँ घरदेखि नै 70 रुपियाँ केजीले उठाइदिनु भयो सबैजना घरबाटै। अन्त त्यसले गर्दाखेरि अब एक मनहरू भयो भने त्यस्तै हिसाबले अब 2800 हो त्यस्तोहरू एक टिपाईमा हो।
0: सिमीबाट मात्रै त्यति हुन्छ?
1: सिमीबाट
0: सब्जीहरू हुन्छ
1: हजुर, त्यसरी धेरै जस्तै बिट, हाम्रो घरतिर बिट पुरा रोपन्छ, बिट गाजर, बिटले त अब जस्तै केजीको 60 रुपियाँहरूमा हाम्रै घरबाट उठाइदिन्छ।
0: अहिले हालमा त तपाईँले अझै सिमी रोप्नु भएको रहेछ यो टाइममा है, अब यो यस टाइममा त अझै राम्रो तपाईँले भाउ बिक्री पाउनुहुन्छ।
1: त्यसको बादमा फेरि म कोपी रोप्छु, कोपीको सिजन अहिले हालैमा आएको छैन, अब यतिखेर रोप्यो भने हाम्रोतिर किरा लाग्छ, अनि त्यसले गर्दाखेरि चाहिँ अब जति नै अब त्यसलाई स्याहार सुसार गरे नै हुनै सकेको छैन, अन्त त्यसले गर्दा सिजन पर्खिनु चाहिँ जरुरी छ।
0: हजुर, अब साग सब्जी रोपेपछि त गाउँघरमा बाँडेर खान पनि मिल्यो, कसैलाई बजारमा बसेर स्टुडेन्टहरू घरको कोही नानीहरू पढ्दैछन् भने उहाँहरूलाई सब्जी पुर्याउनु पनि भयो, धेरै सहायता हुन्छ। अब एकाअर्कामा साटासाट गरेर खाने चलन हुन्छ है गाउँघरमा, यस्तो गर्दाखेरि साग सब्जीमा पनि धेरै फाइदा छ, एउटा घरले अर्कोलाई दियो, अर्कोले अर्कै भेराइटीको सब्जी दिनुहुन्छ है, त्यस्तो प्रकारले चल्छ। र तपाईँले भन्नुहुँदै थियो अब बिमार लाग्दाखेरि हामी जैविक प्रकारले जैविक किटनाशकहरू बनाएर गाउँतहरू स्प्रे गर्छौँ, खरानीहरू स्प्रे गर्छौ भन्नुहुन्छ, यो अति राम्रो तरिका हो अहिले यो जैविक राज्यमा।
1: हजुर, अब खरानी पनि छर्किने एउटा तरिका छ, जस्तै अब हामीले आज आगो बाल्यौँ अरे, आज नै छर्किनु हुँदैन त्यो खडानी, सेलाउनु दिनु पर्यो, अब त्यसको प्रोसेसहरू चाहिँ सबै याद हुनु पर्यो, हतार गरेर चाहिँ केही कुरा हुँदैन। अब जस्तै हामी अब के रोप्छौँ, जस्तै अदुवा रोप्छौँ, अदुवाले यो पालि निकै भाउ पायो हाम्रो,
0: एकदम राम्रो भाउ थियो
1: हजुर अदुवा। अन्त सजनाहरू हुन्छ, यो सजना भन्ने चाहिँ हामीले एकपल्ट रोपेपछि घरिघरि रोप्नै पर्दैन, सिजनमा फल्छ, फलिसकेपछि त्यसको फुल पनि काम लाग्छ, त्यसको फल अनि त्यसको पत्ता
0: सबै बिक्री हुन्छ
1: हजुर। अन्त यसले गर्दाखेरि हाम्रो औलमा चाहिँ प्राय जस्तो सजना, रुख कटर हो त्यस्तोहरूले पनि
0: विभिन्न प्रकारको साग सब्जी र फलफूल जम्मै हुन्छ
1: हजुर, जम्मै हुन्छ। अब अम्बकको सिजनमा अम्बक, आँपको सिजनमा आँप हो त्यस्तो पाराले फामफल
0: हजुर हजुर, धेरै तरिकाबाट तपाईँको आय स्रोत राम्रो रहेछ र तपाईँले यस्तो राम्रो गर्नुहुँदो रहेछ है, आफै आफ्नै मेहनत आफ्नै परिश्रमले, सरकारले पनि तपाईँको यो परिश्रमलाई देखेर केही सहायता सहयोगहरू पुर्याउनु भएको छ या छैन?
1: अहिलेसम्म त त्यस्तो पुर्याउनु त भएको छैन, अब त्यही हो सिजनमा बिउहरू अलिअलि पाइन्छ सरकारको तर्फबाट हो, अब सरकारले त दिनुहुँदैछ तर हामी समक्ष चाहिँ आइपुगेको छैन,
0: अब टाइममा पाइँदैन, आफू खोज्न जान पनि भ्याइँदैन
1: हजुर, त्यही हुन्छ। अब चाहिँ हामीले आफै गर्ने, अब अलिअलि बिक्रीबाट भएको त्यसबाट बिउ सिउ किन्यो यसो त्यसो गर्नु पुगिरहेको छ, अन्त त्यसले गर्दा हामी खोजी पनि रहँदैनौँ त्यस्तो
0: हजुर। सरकारले पनि त अहिले अब खोज्नेलाई त है विभिन्न प्रकारको सहुलियत सहायताहरू गर्नुहुँदैछ, जस्तै बिउ बिजन वितरण, कसैलाई चाहिनेलाई ग्रीन हाउसहरू दिने है, ड्रिप इरिगेसन, त्यहाँदेखि विभिन्न अब कसैलाई टेक्निकल ट्रेनिङ तालिमहरू दिने, राम्रो राम्रो फार्मर्सहरू कृषकहरूलाई एक्सपोजर भिजिट भनेर बाहिर लगेर देखाउने, अन्त एकदम राम्रो उत्पादन गर्नेलाई एवार्डहरू दिने है, त्यस्तोहरू पनि सरकारको योजनाहरू छ। र क्रप इन्सुरेन्स भन्छ है, सरकारले क्रप इन्सुरेन्स तपाईँले के आफ्नो बारीको खेतीबारीको इन्सुरेन्सहरू गर्नु भएको छ या छैन?
1: इन्सुरेन्सहरू त केही गरेको छुइनँ, तर सरकारबाट चाहिँ आएर अस्ति त्यो जमिनमा चाहिँ त्यो मतलब माटो टेस्ट
0: हो त्यस्तो
1: हजुर, सोइल टेस्टहरू हो त्यस्तोहरू चाहिँ गरिदिनु भएको छ, अन्त राम्रै छ।
0: अन्त
1: हजुर भन्यो अरे भने सहयोग गर्नुहुन्छ, अब जस्तै घरमा पनि अब बाबा आमालाई नभनिकन बाबा आमाले मलाई यो चाहिएको छ भनेर कहिले दिनु भएको छैन, अब सरकारलाई त
0: भन्नु पर्यो, आफ्नो प्रब्लम देखाउनु पर्यो तब दिनुहुन्छ। अहिले सरकारकोमा पनि है, केन्द्र सरकारकोमा पनि हाम्रो फसल सम्बन्धी है प्रधानमन्त्री फसल बिमा योजना भनेर एउटा योजना छ, सायद तपाईँहरूले विभागसँग सम्पर्क गर्नुभयो भने यो पनि तपाईँहरूले जानकारी प्राप्त गर्नुहुन्छ र त्यसबाट पनि तपाईँहरूलाई धेरै सहयोग सहायता मिल्नेछ
1: हजुर। होला किनभने अब मैले बेसी भएको छैन यो सुरु गरेको, अब गएर बादमा म पाउन सक्छु होला, अब मैले पनि यस्तै पाराले बिउ बिरुवा यस्तो खेतीपातीहरूपट्टि ध्यान दिँदै गयो भने, अब जस्तै मैले अहिले यो खेतीपाती सँगसँगै यता डायरी फार्मिङ मतलब मैले आफ्नै उयो गरेर
0: दुध
1: हजुर त्यसमा चाहिँ राम्रै हुँदैछ।
0: अहिले त है सरकारले त दुधमा भयो साग सब्जीमा यो इन्सेन्टिभको व्यवस्था पनि गरिदिएको छ, बढोत्तरी राशि यस्तोहरू पनि पाउनुहुँदैछ तपाईँले साग सब्जी अथवा दुधमा?
1: हजुर दुधमा चाहिँ जब मैले डायरी लान्थे त्यो टाइममा चाहिँ पाउँदै थियो, अब जस्तै कति कति अनुसारले
0: 8 रुपैयाँ प्रति लिटर सरकारले दिनुहुन्छ
1: हजुर, त्यही खातामा बस्छ त्यही अनुसारले हुँदै थियो हुनु चाहिँ, तर त्यो देख्दा देख्दै पनि मलाई फेरि आफै गर्ने इच्छा लाग्यो, अन्त त्यसले गर्दा आफै अब दुधको त बिग्रिने कुरै छैन नि त, दुध बिग्रियो भने दही, दही बिग्रियो भने मही, मही बिग्रियो भने छुर्पी, यता पनिर खेर चाहिँ जाँदैन
0: हजुर,
1: अन्त त्यही सोचेर चाहिँ मैले आफै अहिले त्यही गर्दैछु।
0: तपाईँले अब यो साग सब्जी रोप्दाखेरि अहिले त प्राकृतिक प्रकोपको कारणले गर्दाखेरि कोही बेला असिना पानी, सुक्खा लाग्ने, कोही बेला अब एकदम वन्य प्राणीहरूले पनि बिगार गर्ने यस्तो समस्याहरू आउँछ, यस्तोबाट जुझ्नको लागि तपाईँले के कस्तो व्यवसाय अप्नाउनु?
1: अब त्यस्तोबाट जुझ्नुलाई चाहिँ अब के गर्नु गर्नुहुन्छ कोही खेर, यही चाहिँ मेन अब हामी यही कुराहरू
0: कृषकहरूको ठुलो समस्या नै
1: अब किनभने तिनीहरूलाई हामी मार्नु पनि सक्दैनौँ, अब त्यो त हाम्रो वाइल्ड लाइफ भनेको त एउटा
0: एक प्रकारले है फरेस्ट हाम्रो वन्य जन्तुहरूलाई चाहिँ प्रोटेक्सन गर्नुपर्छ भनेर एउटा नियम बनाएको छ भने अर्कोतिर चाहिँ कृषकहरूलाई चाहिँ यसले विनाश पनि गर्दैछ
1: हजुर, त्यही भइरहेको छ। अन्त त्यसले गर्दा कि चाहिँ हामी बाह्रै घण्टा तिनीहरूलाई रुङ्नु खेद्नु, अब जस्तै डर देखाउनको लागि अब के टिनहरू बजाएर यस्तो यस्तो गरेर अब खेदाइरहन्छौँ
0: हजुर,
1: हो त्यस्तै हुन्छ
0: र तपाईँले यो साग सब्जीहरू अब जति पनि व्यवसाय गर्नुहुँदैछ यो साग सब्जी रोपन है, योसँग सम्बन्धित अब विभागसँग हर्टिकल्चर विभाग भयो एग्रिकल्चर विभाग भयो उहाँसँग पनि सम्पर्कमा रहेर काम गर्नुहुन्छ तपाईँ?
1: हजुर अलिअलि कोही खेर अब यसो फोन गरेर के कस्तो छ यसो
0: भनेर
1: सोधी खोजी चाहिँ गर्छु, उहाँहरूले पनि सोध्नुहुन्छ केही चाहियो अनि भन्नु,
0: गाउँमा भीएलडब्ल्यूहरू आउनुहुन्छ
1: आउनुहुन्छ बीएलडब्ल्यू प्लस अहिले यो वान फ्यामिली वान जबबाट कतिजनाहरूले काम पाउनु भएको छ यो एग्रिकल्चर हर्टिकल्चरहरूतिर, उहाँहरूलाई पनि भन्छु बेला बेला, उहाँहरूले नै हेल्प चाहिँ गर्नुहुन्छ।
0: अब जस्तै वन्य प्राणीहरूलाई त रुँग्दा ओर्दा पनि हुन्छ, असिना सुक्खा यो पानी झरीले बिगार्नेबाट त केही उपाय लाग्दैन है कृषकहरूको।

0: चाहिँ भगवान भरोसै छोड्नु पर्यो,
1: भगवान भरोसा। अब सरकारले पनि कति चाहिँ गर्नुहुन्छ
0: उहाँहरूले गर्नुहुन्छ, तर पनि अब यो नेचरल क्यालामिटीसँग चाहिँ उहाँहरूको पनि केही उपाय लाग्दैन।
1: हजुर, अब जस्तै भुइँचालो आयो, भुइँचालोको सीमा चाहिँ सरकारले गर्नुभयो, जस्तै घर नहुनेलाई घरहरू दिएर ओरेर त्यस्तो।
0: तपाईँले यो अफ सिजन भेजिटेबलहरू पनि लाउनुहुन्छ कि मतलब सिजनल मात्रै लाउनुहुन्छ?
1: अफ सिजन पनि लाउँछु,
0: अफ सिजन
1: खाली चाहिँ राख्दिनँ बारी। अब कसैकोमा आज मैले काँक्रा फलेको देखि गयो भने ल्याएर म पनि छिचिचो रोपिहाल्छु, ए यसले त यो रोपेछ। अब कसैकोमा भ्यान्डी देखे भने भ्यान्डी हो त्यस्तोहरू। अब जस्तै कोही खेर म बिर्सी पठाउँछु रोप्दा रोप्दै कुन सिजनमा कुन, तर म अर्काको देखेर अब उनीहरूले गरेको छैन भने बरु म भन्छु हो त्यस्तो पाराले नै गरिरहेको छु आजसम्म चाहिँ।
0: दाम आफ्नो अब गरेको मेहनत अनुसार राम्रो दाम पाउनु हुँदैछ तपाईँले अहिले?
1: हजुर, अहिलेसम्म पाउँदैछु। अब कोही कोही खेर चाहिँ बिग्रिने चान्स छैन, जस्तै यो खोर्सानी रमभेडाहरू चाहिँ अब दुई दिन तीन दिनदेखि बेसी चाहिँ हुँदैन, किनभने अब मैले आज अर्डर आयो भने आज टिपेर भोलिसम्म मैले दिइसक्नु पर्यो। अब मैले पर्सि दिन्छु भन्दा चाहिँ हुँदैन, त्यसमा चाहिँ मलाई नै हानि घाटा हुन्छ। अन्त त्यसले गर्दाखेरि
0: तपाईँले है त्यस्तो राम्रो उत्पादन गर्नुहुँदो रहेछ, यो उत्पादनलाई अलिकति है तपाईँले व्यवस्थित ढंगमा यो हाम्रो गान्तोकको बजार लाल बजारतिर भयो, जोरथाङ भयो, नाम्ची भयो, त्यहाँ समक्ष पुर्याउन सक्नुभयो भने तपाईँले अझै राम्रो रेटमा तपाईँको आफ्नो मूल्य पाउनुहुनेछ, आफ्नो बिक्रीबाट हुनेछ है। र तपाईँले यो समग्रमा भन्नुपर्दा है अब गाई बस्तु भयो, साग सब्जी सबैबाट सालाना कति जस्तो इन्कम गर्नुहुन्छ?
1: अब म त्यस्तोबाट त हुन्छ, अब कोही खेर 3 लाख अब हुन्छ नि,
0: 3-4 लाख जस्तो हुन्छ। अति राम्रो, एउटा सानो तिनो नोकरी गर्नुभन्दा त यो व्यवसायमा लाग्यो भने पनि।
1: हजुर, अब यस तरै अब मैले मेरो जति पनि भाइ बहिनीहरू छ उहाँहरूलाई नि राम्रैसँग कति पढाइ पनि राखेको छु, घरमा आमा बाबा बिमार हुनुहुन्छ त्यो टाइममा हेर्नु पनि भइरहेको छ। अब जस्तै अब हस्पिटल सबसे मेन खर्च भनेको हस्पिटल हो, अब बिमार हुँदा यसो त्यसो
0: सबै यसबाटै निस्केको।
1: हजुर, यसबाटै निस्किन्छ,
0: नानी पढाउनु भयो, बिमार भयो, पाहुना आउँछ, बिहा बटुल, मराउ पराउ सबै तपाईँको यही व्यवसायबाटै चल्दैछ।
1: हजुर, यही अन्त अलिक प्लस दोकान अलिअलि छ, अब बढाउने कोसिस गर्दैछु। एकैचोटि त केही कुरा
0: र अब यस्तो काम है, यो अब ग्रामीण क्षेत्रमा रहेर कामहरू गर्दा पनि धेरै प्रकारको चुनौतीहरू आफूले झेल्नुपर्छ। अब पानी झरीमा पनि बस्न पाइँदैन, घाम कडा लाग्यो भनेर पनि बस्न पाइँदैन। र तपाईँले महसुस गरेको चुनौतीहरू के कस्ता छन् हाम्रा श्रोता मित्रहरूलाई बताइदिनुहोस् न।
1: अब चुनौतीहरू त थुप्रै छ, अब जस्तै आज घाम लाग्यो भन्नु पनि पाउँदिन, किनभने अब त्यो कुरा मैले गर्नै पर्छ। अन्त त्यसले गर्दा मेन गरी अब जस्तै अब कति घामले पोल्छ तर पनि त्यहाँ खट्नै पर्यो,
0: पानी पर्छ, त्यहाँ भिजेर पनि काम गर्नै पर्यो, हावा बतास आउँछ है, त्यस्तोसँग अब कोही बेला विनाशै बनाइदिन्छ आफ्नो गरेको खेतीबालीहरू, त्यसलाई पनि खटेर आफूले सहेर कामहरू गर्नै पर्यो।
1: कोही मान्छेहरू अब यस्तो साह्रो पनि हुन्छ, अब मैले गरेको देख्दा उनीहरू पनि गर्दैन, अब अलिकति आरिस टाइप अब हुन्छ नि त्यस्तो गरेर उनीहरू हाँसिरहेको हुन्छ, त्यो पनि आफूले छेल्नै पर्यो। अब त्यस्तोहरू हुन्छ, प्रब्लमहरू त कति कति छेल्नु पर्छ।
0: र तपाईँले आफूले गरेको यो अहिलेको व्यवसायमा कतिको सन्तुष्टि भएको महसुस गर्नुहुन्छ?
1: म त धेरै नै सन्तुष्टी छु, किनभने
0: हजुर
1: किनभने म देख्दा जब म मेरो घरबाट बाहिर निस्किन्छु त्यतिखेर मेरो घरको वरिपरि हरियाली हरियाली देख्दा मलाई खुसी लाग्छ, किनभने बन्जर जमिन भएको नदेख्दाखेरि चाहिँ अब किन नि
0: हरियाली देखिन्छ, अर्ग्यानिक पाइरहेको छ, गाउँ बस्तीमा बसेर स्वच्छ वातावरणलाई आफूले एकदम मनोरञ्जन गर्न पाइरहनु भएको छ, त्यसकारणले तपाईँ सन्तुष्टि
1: सन्तुष्टि किनभने मेन कारण नै त्यही हो। म बिमार जब भए जब भएर चाहिँ मैले त्यो सिलगढीको त्यो बिट र गाजर खाएँ, मेन चाहिँ त्यसले गर्दाखेरि चाहिँ मैले खुद रोपन गर्नु थालेको यो कुराहरू चाहिँ।
0: र आउने दिनमा तपाईँले है यो अब साग सब्जी व्यवसाय ग्रामीण भेगमा रहेर है तपाईँले जुन गर्दै आइरहनु भएको छ, र आउने दिनमा के कस्तो योजनाहरू तयार पार्नु भएको छ यस विषयमा?
1: अब आउने दिनमा त अब मैले यो कुरा त म छोड्दिनँ, जस्तै अब म भ्याएन रहेछु भने पनि अब काम गर्ने मान्छे राखेर हुन्छ कि के गरेर हुन्छ, कोसँग सल्लाह लिएर हुन्छ, यसलाई चाहिँ म यसरी नै अघि बढाइरहन्छु। किनभने अब मैले पैसाको लागि नबेचे पनि मेरो फ्यामिलीले त राम्रो खानु पाइरहेको छ, यही नै देखेर अब मेरो फ्यामिलीले मात्रै होइन मेरो म आफै खुद मेरो छिमेकी अब सबैलाई पुगि नै रहेको छ, यही देखेर म खुसी नै छु।
0: हजुर हजुर, र तपाईँ आफ्नो व्यवसायसँग सन्तुष्टि हुनुहुन्छ र आउने दिनमा अझै यसलाई बढाएर लाने सोच्नु भएको छ। हामी कार्यक्रमको अन्त अन्ततिर आइपुगेका छौँ र अन्तमा जाँदा जाँदै है अहिलेको पढालिखा भाइ बहिनीहरू, गाउँ समाज, हाम्रो आकाशवाणी गान्तोक सुनेर बस्नुहुने श्रोताहरू हुनुहुन्छ, उहाँहरूलाई आफूले गरेको अनुभव मेहनत गरे अनुसार सुझाव सल्लाह दिनु पर्दाखेरि के कस्तो सल्लाह सुझाव दिन चाहनुहुन्छ यस विषयमा पनि छोटकरीमा बताइदिनुहोस् न।
1: म त सल्लाह यति नै दिन चाहन्छु, किनभने म पनि नपढिकन खेतीबारी गरेको होइन, किनभने मैले पनि मास्टर्स सकिसकेँ।

0: भनेर है मैले चाहिँ खेतीपाती गर्नु थालेको, किनभने म पनि जब पहिला चाहिँ म पनि गभर्मेन्ट जब भनेर बस्थे, तर बादमा आएर जब त्यो बिमार भए कम्पनीमा काम गर्नु थाले, त्यहाँदेखि चाहिँ मैले पनि सोचे मेरो त खुदको जमिन छ, पानी सबैको सुविधा छ, किन म यो कुरा गर्नु सक्दिनँ भनेर चाहिँ गर्नु थाले। त्यही कारणले जति पनि पढेर बस्नु भएको भाइ बहिनी दिदी दाजु जति पनि हुनुहुन्छ, तपाईँहरू पनि त्यसै अब आफ्नो दिनहरू खेर नफ्याँक्नुहोस्, जति सक्दो हुन्छ आफ्नो बारीमा खट्नुहोस्, किनभने तपाईँ खटेपछि तपाईँ आफै बिजी व्यस्त हुनुहुन्छ, अब व्यस्त हुनुले गर्दा तपाईँ कतिवटा कुराहरू सोचिरहनु त्यसरी पाउनुहुन्न, त्यसले गर्दा तपाईँहरू डिप्रेसनमा जानु सक्नुहुन्न, अन्त त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूले यो काम गर्नु रुटी छ, आफूलाई चाहिँ केही न केहीमा बिजी राख्नुपर्छ,
1: आफूले व्यवस्था पनि राम्रो चलेर जान्छ है, आफ्नो घर व्यवसाय पनि र आफ्नो हेल्थ पनि राम्रो भयो र कमाइ पनि भयो।
0: अन्त यही कारणले गर्दाखेरि अब मान्छेहरू भन्छ जिम जानु छ, बिहान उठेर एक्सर्साइज गर्नु छ, के गर्नु, त्योहरू केही गर्नु पर्दैन, अब जब खेतीपाती गर्नु थाल्छ आफै एक्सर्साइज हुन्छ, जिम पनि जानु जरुरत छैन,
1: जिउ पनि स्वास्थ्य रहन्छ,
0: स्वास्थ्य हेल्दी कुरा खानु पाउँछ, अब खुदले रोपेर खुदले खानु कतिको खुसीको कुरा।
1: हजुर हजुर, र हजुरले है अति राम्रो कुराहरू राखिदिनु भयो, आफ्नो सुझाव सल्लाहहरू है हाम्रा आकाशवाणी गान्तोक सुनेर बस्नुहुने श्रोता मित्रहरूलाई, र हजुरले यो साग सब्जी खेतीमा गाउँ बस्तीमा बसेर एउटा गाउँलेको मार्गदर्शक पनि हुनुहुन्छ भने कतिजनाको निम्ति एउटा प्रेरणाको स्रोत पनि बन्नु भएको छ, र हजुरले यो आफ्नो लगनशीलता मेहनत अझै अघि बढेर जाओस्, आउने दिनमा आफ्नो बाली नाली अझै फलोस फुलोस भन्ने हजुरलाई शुभकामना दिन चाहन्छौ, र हजुरले आज यति टाढोबाट आएर हाम्रा आकाशवाणी गान्तोक सुनेर बस्नुहुने श्रोताहरूलाई सब्जी खेती विषय धेरै जानकारीहरू प्रस्तुत गरिदिनु भयो, र उहाँले आफ्नो बहुमूल्य समय हामी आकाशवाणी गान्तोकलाई दिनुभएकोमा हामी आकाशवाणी गान्तोक परिवारको तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ, र फेरि पनि कुनै अवसर मिलेमा हजुरलाई यस्तै अन्य विषय वस्तुहरूसँग बातचित गर्ने नै छौ, र हजुरको व्यवसाय अझै बढेर जाओस् भन्दै शुभकामनाका साथमा आजलाई भने ग्रामीण कार्यक्रमको निर्धारित समय पनि पूरा भइसकेको छ, भोलि फेरि यस्तै नयाँ नौला विषयहरूका साथमा पुनः उपस्थित हुने नै छौ, तबसम्मको लागि म कार्यक्रम संचालक धर्मदास शर्मालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

अहिले सुन्दै हुनुहुन्थ्यो दैनिक ग्रामीण कार्यक्रम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब केही बेर कलाकार अञ्जली प्रधान अनि संगीता प्रधानको आवाजमा रहेको यो गीत सुनि मनोरञ्जन गरौं।

0: श्रोता, अब सुन्नुहोस् मौसम सम्बन्धित सामान्य जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार गान्तोक तथा वरपर क्षेत्रको अधिकतम तापमान 23.6 डिग्री सेल्सियस तथा न्यूनतम तापमान 17.5 डिग्री सेल्सियस एवं वर्षा 4 मिलिमिटर रिकर्ड गरियो। आगामी 24 घण्टाको मौसम सम्बन्धित पूर्व अनुमान अनुसार गान्तोक अनि वरपर क्षेत्रमा आंशिक रूपमा बादल छाउने तथा एक दुई स्थानमा वर्षाको सम्भावना सोही विभागले जनाएको छ। भर्खरै सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धित सामान्य जानकारी, सो पूरा भयो।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोता, अब हामी आजको रात्रि कार्यक्रम सेवा अन्तर्गत समावेश सम्पूर्ण कार्यक्रम बारे संक्षिप्त जानकारी गराउँदैछौ। अब केही बेरमै यानि 6:40, 45 अनि 50 मिनटमा सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। कमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा भने 6:55 अनि 7 बजे सुनाउनेछौ क्रमैले नेपाली अनि लेप्चामा जिल्ला समाचार पत्र। 7:05 हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत। 7:10 आकाशवाणी दिल्ली केन्द्रबाट विशेष कार्यक्रम अष्टलक्ष्मी, त्यसपछि आकाशवाणी गान्तोकबाट नेपालीमा राष्ट्रिय समाचार। समय हो 7:25। 7:35 पाश्चात्य संगीत, जसमा आजको विशेष रहेको छ डोनेट ब्लड सेभ लाइफ। त्यसै गरी साँझको 8:05 हामी सुनाउनेछौ कलाकार बेगम अख्तरबाट केही गजलहरू। त्यसपछि कार्यक्रम सुर संसार 8:30। 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार। 9:15 सोही केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट। 9:30 कार्यक्रम संस्कृति भारती भने 10 बजे हामी सुनाउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू। यसै गरी रात्रिको 10:30 आजको हाम्रो यस अधिवेशनमा अधिवेशनका कार्यक्रमहरू समाप्त हुनेछन्। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।

यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार तुलसा शर्माबाट सुन्नुहोस्। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिलीगुड़ीको प्रधान नगर स्थित एसएनटी कम्प्लेक्समा रहेको एसएनटी विश्राम गृहको निरीक्षण गर्दै यसको मरमत, आधुनिकीकरण तथा प्रभावकारी उपयोगबारे समीक्षा गर्नुभयो। उहाँले उक्त भवनलाई बिरामी तथा उनीहरूका आफन्तहरू, राज्यका आगन्तुक अतिथि र सरकारी अधिकारीहरूका लागि सुविधा सम्पन्न राज्य अतिथि गृहका रूपमा विकास गर्न सकिने बताउनुभयो। निरीक्षणका क्रममा भवन तथा आवास विभागका मन्त्री भीमहाङ लिम्बू पनि सहभागी हुनुहुन्थ्यो। दुवैले विद्यमान पूर्वाधारको अवलोकन गर्दै पुननिर्माण तथा बढ़ोत्तरीका सम्भावनाबारे छलफल गर्नुभयो। भारतका लोकपाल सदस्य तथा भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त सुशील चन्द्र आज आधिकारिक भ्रमणका क्रममा सिक्किम आइपुग्नु भएको छ। उहाँको यो सम्माननीय भ्रमण 13 जूनदेखि 20 जूनसम्म रहने कार्यक्रम रहेको छ। यस अवधिमा उहाँले राज्यका विभिन्न महत्वपूर्ण कार्यक्रम तथा गतिविधिहरूमा सहभागिता जनाउनुहुने अपेक्षा गरिएको छ। राज्य सरकार तथा सम्बन्धित निकायहरूले उहाँलाई हार्दिक स्वागत तथा सम्मान व्यक्त गरेका छन्। नथुला मार्ग हुँदै 2026 कैलाश मानसरोवर यात्राको तयारी भइरहेको छ। तीर्थयात्रीहरूको पहिलो समूह 15 जूनमा सिक्किम आइपुग्ने र 20 जूनमा चीनको तिब्बत स्वायत्त क्षेत्रमा प्रवेश गर्ने अपेक्षा गरिएको छ। गान्तोक आइपुगेपछि तीर्थयात्रीहरूको टोलीले लगभग 10,500 फिटको उचाइमा अवस्थित 18 माइलमा रहेको पहिलो अनुकूलन केन्द्रमा 2 रात बिताउनेछ। त्यसपछि तिनीहरू लगभग 13,000 फिटमा अवस्थित हाङ्गु तालमा रहेको दोस्रो अनुकूलन केन्द्रमा अर्को 2 रातका लागि सर्नेछन्। यस अवधिमा तीर्थयात्रीहरूले स्थानीय अनुकूलन अभ्यासहरू गर्नेछन्। सोमगो ताल र बाबा हरभजन सिंह मन्दिरको भ्रमण गर्नेछन् र भारत तिब्बत सीमा पुलिस मेडिकल टोलीद्वारा अन्तिम चिकित्सा परीक्षण गराउनेछन्। मयालमो सेल्टर होमले परम पावन 14 दलाई लामाको 91 जन्म जयन्तीको अवसरमा आगामी जुलाई 5 तारीक असम लिङजे स्थित मुलासो रोङमा रन फर कम्पेसन नामक 5 किलोमिटर च्यारिटी दौड़ आयोजना गर्ने भएको छ। दौड़मा कुल 65,000 रूपियाँ बराबरको पुरस्कार राशि रहेको जानकारी दिएको छ। सोमगो अल्ट्राकी भारती गुरूङका अनुसार सबै उमेर समूहको सहभागिता बढ़ाउने उद्देश्यले दौड़ आयोजना गरिएको हो। सहभागीहरूले टी शर्ट र फिनिशर मेडल प्राप्त गर्नेछन्। हालसम्म 232 जना दर्ता भइसकेका छन् भने 300 जना पछि दर्ता बन्द गरिनेछ। असमको जोरहाट नजिक भारतीय वायुसेनाको AN-32 विमान दुर्घटना परि 5 जना वायुसेना कर्मीको दुखद निधन भएको छ। निधन हुनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सर्जेन्ट जितेन्द्र शर्मा, अग्निवीर वायु खेमा राम कुमावत तथा अग्निवीर वायु दानिश आलम रहेका छन्। भारतीय वायुसेनाले शोक सन्तप्त परिवारजनप्रति हार्दिक संवेदना व्यक्त गर्दै यस कठिन घड़ीमा उनीहरूलाई आवश्यक सहयोग र साथ प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। यस दुखद घटनाले सम्पूर्ण राष्ट्रलाई स्तब्ध बनाएको छ। देशले आफ्ना समर्पित वायु योद्धाहरूको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।

0: songsa ten ka gomo o alem ka mudog le yin to pang pum jung to yung gen to un kum dung pong mat leng lem bo acha kha ka satra pong an akaliam bo nim o alem oxis im ka jakar sa under 17 women team sa captain abista basne rem felice lungmat leng alem le lungjeng mo un alem arerem local lungpal chet bo nim o arisatep ka songsa ten ka sutlan chong
1: Lungtega datule, taringinezul, pemonjule, semana. Taring, Shilguri ki pradhan nagar nonglo, zujae pi denjongki SNT, nge sol khimtang, SNT, nge sokpoi, takzing pyabi tenlo, denjongki sochi lempo, premjing tamang chendu. Tamang chokki, karwangdi sejungki, inci, Denjong Yulmi Chulo Phembi Khelchen Ingusi Soldu Dile Khazangtang Detan Lelaki Lembo Bimhang Limbuki Khimdi Jochi Gochukseki Soljadu Taring Gyagar Jungki Lokpal Na Yerpi Thukmi Yangna Nyemai Hidam Gopo Kujap Gyagar Jungki Kushap Susil Chandra Denjong Lo Jungdil Korbi Tenlo Chembo In Jungdil Korbi Tejungdi Taring Chi Chusumli Hongbi Chi Nishusa In Chilo Nito Nishuta Chupi, Nekor Kailas, Mansarovar Yartagi, Tenle Yuken, Yulam Natula, Kyapti Yusheki Lam, Zuja, Yepotenjai. Gotongpo, Nekor Korkensu, Denjonglo, Chi, Jengalo, Hepshe Insi, Soljadu. Nekor Yukensu, Tangpo, Shani, Etin Melna, Jakshe In. Dile, Kongsu Shani, Hangu, Ligi Bolakalo, Jakshe In. Dile Konglo, Chongu Chotang, Baba Harbhajan Singh Mandir Jejin Le Thakma Yenjinsi ITBP Menche Ki Menche Pyajakti Khek Juse In Gewa Chengai Gewa Thamche Khenpor Dalai Lama Gewa Rinpoche Gunglo Gupchu Khochi Hepi Kutungpi Nyen Sungchi Pyajin Asam Lingji Nonglo Yepi Mayalmu Kapne Khimki Ke Kilometer Ngapi Chamgyuk Chim Sungchi Pyashe In Lerim Dilo, Roram Nongke, State Bank of India, SCST Employees Welfare Association, Kolkata Sarkaltan, Chongu, Ultra Jui. Taring, Pizamka, Mayalmu, Kapne Khimki, Chojin, Chodak Botiaki. Sati, Henchona, SBI Sewa, Chongu, Ultra Lo, Tuji Gazul, Fijin Le, Juchim, Lerim Di, Jaka Tong, Tukchu Renga, Jaisi, Soljadu. Chongu, Ultra Im, Barati, Gurungki, Sumba Nangtar in a kilometer Napoi, Jutim di Mijen Kepo Chuloya, Semsu Piabi Tenlo, Jako Insi, Soljadu. Gurungki, Jutim di Mayamu Kimle, Assembling Zi, Mulaso Lam Kabjin, Yukshe Insi, Soljako in. Taring Aslam ki Zorat Netangna, Namdu Tampoi, AN 32, Namdui, Ligbur ki Kenchungdi, Makpo Mila. Ngai Shibi Parche Chungbo In. Shikensu, Squadron Leader Prasant Singh, Flight Lieutenant Subham Kumar, Sergeant Jitendra Sharma, Agnivir Vayu, Kemaran Kumawatang, Agnivir Vayu, Danish Alamchu, Tenjadu. Gyeljung Gyelkung Nonglo, Sungjin Yepi, Ari Sungkyap Lerim Yangna, Khet Bachao Abiyanni, Rinok Block Nonglo Yepi, Sudung Laka GPU Na, Lempyatir Dubde Chungbo In. PM Kisan, Lechan Nangtar Lerim Di, Shingyolo, Yulne Tupi Tang, Sajongpo Jingkyong Chulo, Khachi Chuchu, Khyapshe, Pyashe Tenlo In. Lerim Di, Sungchi Nongken Pakyonggi, Shingle Tang, Chishing Lelaki, ATMA, KBK Tang, CAEPST Nyampu, Deltin Pyati, Nangbo In. Taring Inda Tukoi Chi Chusumna Pumai 5-site Futsal Dendur Chim Tashi Namgil Academy Chitangna Jako In Nin Yipi Chim Dilo Godiko Nangken Gantu Base Rehab Center Freedom Facility Tang Konglo Roram Nangke Kelung Foundation In Lerim Dina Juk Lengken Domti Dechen Nishutatu Tendu Dechu Farchu Kai Lobda Dile Dingding Lobda, Tang Junki, Lekung to Inongle, Julendu. Jim Di Gopi, Piajinle, Under 17, Pumei, Rukai Gopo, Avista Basnetlo, Jadu. lerim di juk di hongbi zapem polo jae po sungjai lungteka ga tule daringi ne so naro shuzu bain tuji che
2: जिल्ला समाचार पत्रमा म तुलसा शर्मा सबै श्रोताहरूलाई स्वागत जनाउँदछु। आज सुन्नुहुनेछ पाकिम जिल्लाका समाचार। यसलाई पाकिम जिल्लाका हाम्रा संवाददाता अजय खामीले तयार पारेका हुन्। उल्लास समाजमा सबैका लागि जीवनभर सिकाइको बुझाई पहल अन्तर्गत 99.82% असाधारण साक्षरता दर हासिल गरेपछि मे 27, 2026 सिक्किम आधिकारिक रूपमा भारतको पाँचौं पूर्ण साक्षर राज्य बन्यो। गान्तोकमा आयोजित दीक्षान्त समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूको उपस्थितिमा राज्यको ऐतिहासिक कुसेढुङ्गाको औपचारिक घोषणा गरिएको थियो। यसै गरी सुधा राईले पनि महत्वपूर्ण भूमिका निभाएकी थिइन्। लेख्न पढ्न नसक्ने महिलाहरूले अहिले आफ्नो नाम लेख्न अस्पताल र कार्यालयहरूमा साइन बोर्ड पढ्न र पैसा जमा गर्ने र झिक्ने जस्ता ब्याङ्किङ कामहरू गर्न सक्छन् जुन एनआईएलपी कक्षाहरूमा आउनु अघि उनीहरूले गर्न सक्दैनथे। पाक्योङ राइजिङ स्टार टेकोण्डो दोजाङ र साई गुरूकुल एकाडेमीले हालै पाल्जोर स्टेडियम गान्तोकमा आयोजित पहिलो सिक्किम ओपन इन्टरनेशनल टाइकोण्डो च्याम्पियनशीप 2026 समग्रमा 38 पदक हासिल गरेको छ। पाक्योङ राइजिङ स्टार टेकोण्डो दोजाङ र साई गुरूकुल एकाडेमी पाक्योङमा प्रमुख प्रशिक्षक सुनिल सुब्बाले सन्तुष्टि व्यक्त गर्दै भने,
3: मेरो अहिले दुईटा ट्रेनिङ सेन्टर छ, मतलब एउटा स्कुलमा छ साई गुरुकुल स्कुल एकाडेमी, अन्त यहाँ पाक्योङ राइजिङ स्टार। यहाँनिर पाक्योङ राइजिङ स्टार यो मेरो एकाडेमी चाहिँ 30+ छ। स्कुलमा त अब क्लास 1 क्लास 8 कम्पलसरी छ। फर्स्ट ओपन इन्टरनेसनल टेकोण्डो च्याम्पियनसिप यसमा यो अर्गनाइज साटाले गरेको थियो। यसमा हामीले पाक्योङ राइजिङ स्टार र साई गुरुकुल स्कुलबाट मिलेर हामीले लगभग टोटल 442 मेडल गोल्ड सिल्भर ब्रोन्ज गरे।
2: यस प्रतियोगितामा स्वर्ण पदक जित्ने विद्यार्थी दीपिका शर्माले भनिन्,
4: रिसेन्टली इन्टरनेसनल टुर्नामेन्ट भएको थियो पाल्जर स्टेडियममा 6 June-8 June, अन्त त्यसमा चाहिँ मैले गोल्ड मेडल एचिभ गरेँ है। अन्त त्यहाँनिर चाहिँ अब कतिवटा स्टेटबाट आउनुभएको थियो, काठमाडौँहरूबाट पनि आउनुभएको थियो है। अन्त टुर्नामेन्ट टफै थियो, प्र्याक्टिस निकै नै चाहिने थियो। अन्त त्यहाँनिर हामीले मजाले गएर पर्फर्म गऱ्यौँ है। अन्त हाम्रो पर्फर्म गर्नुको लागि चाहिँ अब मेन त हार्डवर्क थियो, हामीले हार्डवर्क पनि गऱ्यौँ। त्यो सबै गर्नुको लागि चाहिँ हाम्रो कोचले हामीलाई निकै नै हेल्प गर्नुभयो।
2: अहिले पाकिम जिल्लामा एसआईआर चलिरहेको छ। गणना फारमहरू वितरण गर्नु को साथै बिएलओहरूले मतदाताहरूलाई फारमहरू भर्न विधिवत रूपमा भरिएका फारमहरू संकलन गर्न र मतदाता सूचीहरूको शुद्धता सुनिश्चित गर्न मतदाता जानकारी प्रमाणित गर्न सहयोग गरिरहेका छन्।
5: एसआईआर भने स्पेशल इन्टेन्सिभ रिभिजन, जो इलेक्सन कमिसनको इन्टेन्सिभ एक्सरसाइज हो फर भेरिफिकेसन अफ इलेक्टोरल रोल्स, एन्ड त्यसको लागि एउटा इन्युमरेसन ड्राइभ स्टार्ट गरेको छ, विच इज फर अ 30-day पिरियड। एन्ड अहिलेको इन्युमरेसन ड्राइभको स्टेटस पाक्योङमा इज 87%, विच मिन्स 87% अफ इलेक्टोरल्सले त्यो इन्युमरेसन फर्म रिसिभ गरेको छ। एन्ड दिस इज एन रिक्वेस्ट टु अल द इलेक्टर्स टु काइन्डली कन्ट्याक्ट देयर बिएलओ इफ दे हेभ नट रिसिभ। अल द बिएलओज आर ड्युली कोअर्डिनेटिङ विथ अल द इलेक्टर्स, एन्ड त्यो भरेर बादमा आफ्नो इन्युमरेसन फर्म फर्काउनु टु द रिस्पेक्टिभ ERO through online or through the BLO.
2: प्राविधिक सत्रमा कृषि विभागकी उप निर्देशक सुश्री रेवेका गुरुङले खेत बचाउ अभियानको सन्हावलोकन प्रस्तुत गरिन् र जैविक खेती, माटो स्वास्थ्य र उर्वरता व्यवस्थापन र किसानहरूको कल्याण र हितका लागि कृषि विभागद्वारा कार्यान्वयन गरेका विभिन्न योजनाहरूको महत्वबारे विस्तृत रूपमा व्याख्या गरिन्। गत जुन आइतबार 7 माथिल्लो बसिलाखाको चर्च परिसर र सड़क वरिपरि टिनिटी ब्याप्टिस्ट चर्चका सदस्यहरूले सजावटी बोट बिरुवाहरू र रूखका बिरुवाहरू रोपे।
6: आइतबार 7 जुन 2026 माथिल्लो बसेलाखाको चर्च परिसर र सड़क वरिपरि ट्रिनिटी ब्याप्टिस्ट चर्चका सदस्यहरूले सजावटी बोट बिरुवा र रुखका बिरुवाहरू रोपे। विश्व पर्यावरण दिवसका अवसरमा चर्चका सदस्यहरूले नियमित आइतबार सेवापछि

0: वृक्षरोपण अभियान गरेका थिए। वृक्षरोपण अभियान चर्चका पास्टर कमिन राईको नेतृत्वमा गरेको थियो र चर्चका सबै सदस्यहरूले सहयोग गरेका थिए। अजय थामी, पीटीसी पाक्यु, आकाशवाणी गान्तोक।
1: सुन्दै हुनुहुन्थ्यो जिल्ला समाचार पत्र पूरा भयो।
2: नम्बोङ सुत अरे गङ्तोको म अलङ ल्याङदे सुत सेनङ ओ अङ्गे रङको प्लम पाक्योङ ल्याङदेका छो यङ डुप्तङ थुपे नाङसिनका पर्से फुङ थेप यु मु सङरेम छो यङ लुङ डुप थुबु निम ओ डुप्तङ अरिसा देवका रेन्जुङ रे पर्सेङ क्याते कुच्यो रेन बु सोदा राइन ल्याङदे अरे साथी यु मुसङ रेम छो यङटन बिलङ अलङ यु मुसङ तो दो रोखत बु पिङख थुबु मुन थुबु निम ओ यङटन डुबु ति यु मुसङ नन ली का तो दोस अकब अजन सङ रेम लुङलाप खदाम बु उन तो दोस थोंग का रोखत थुबु क गन ल सङ नन सक पर स्टेडियम का लुंगलेम थोबो हान फ्रंट बु रेंजुंग ओपन सिगदम लु टाइकोंडो चैंपियनशिप नाम को तोंठो एज खाका सफु का अमन कति कु दप्ति का मेडल पोंग गे थोबो निम ओ रिप्टंग अरि प्लोंग का लाबजों लुंगमात बु सुनील सुबनन दिन थोबा
3: मेरो अहिले दुईटा ट्रेनिंग सेंटर छ मतलब एउटा स्कूल मा छ साई गुरुकुल स्कूल एकेडमी अन्त यहाँ पाक्यम राइजिङ स्टार यहाँ नि र पाक्यम राइजिङ स्टार यो मेरो एकाडेमीहरु चाहिँ 30+ छ स्कुलमा त अब क्लास 1 देखि क्लास 8 सम्म कम्पल्सरी छ फर्स्ट ओपन इन्टरनेशनल टेकोन्डो च्याम्पियनसिप यसमा यो अर्गनाइज साटाले गरेको थियो यसमा हामीले पाक्यम राइजिङ स्टार र राई गुरुकुल स्कुलबाट मिलेर हामीले लगभग टोटल 442 मेडल
2: अलुन्दो माटलिङ पुम्सी जेर्ची मेडल गेबु छो अङ दीपिका शर्मानन्द दन्थोबा
4: रिसेन्टली इन्टरनेसनल टुर्नामेन्ट भएको थियो पाल्जर स्टेडियममा 6 जुनदेखि 8 जुनसम्म अन्त त्यसमा चाहिँ मैले गोल्ड मेडल एचिभ गरेँ है अन्त त्यहाँनिर चाहिँ अब कतिवटा स्टेटबाट आउनुभएको थियो काठमाडौँहरूबाट पनि आउनुभएको थियो है अन्त टुर्नामेन्ट टफै थियो प्र्याक्टिस निकै नै चाहिने थियो अन्त त्यहाँनिर हामीले मजाले गएर पर्फर्म गऱ्यौँ है अन्त हाम्रो पर्फर्म गर्नुको लागि चाहिँ अब मेन त हार्डवर्क थियो हामीले हार्डवर्क पनि गऱ्यौँ त्यो सबै गर्नुको लागि चाहिँ हाम्रो कोचले हामीलाई निकै नै हेल्प गर्नुभयो
2: पाक्योङ ल्याङदे पबर्लका स्पेसियल इन्टेन्सिभ रिभ्यू एसआईआर सपे यो पङ्ली ली पङका कोलुङ लुङ्लो नाम्बो निम अरेका yellow songnen mufrons from pong ritlung bangthap un bangte chibu te yopong lunglo nambu nyima o along sungte liang de ka damthap bu tungtho phungte ku ku sa gyonye tsikri ka ka thap song nong ka tungtho free the nyet sa gyok ku sa phungte phung song sa abyang ritlung percent ku ku the ku chak sa be yulung chang to bu nyima te yok are ka rengan song muzu mujen madang bu song un fo liang tung kyong sa mi mong song re gyap shu do nyam ni bi yam bu nyima o अरेस दे बिहेले सङ्गन लातोदो सेपे युग लुङ्लो नाम्बु निगङ मुफ्रोन चुगुरे लभो अरिदो सेछु खकसुकु सुङतेत रित खचेत बुनिम ओ एसआईआर प्लङ्का पाक्योङ ल्याङ्दे सदेछु ल्याङ्दे खेदे पन पोल्केट नन दन्थो बा
5: एसआईआर भने स्पेसल इन्टेन्सिभ रिभिजन जो इलेक्सन कमिसन को इन्टेन्सिभ एक्सरसाइज हो फर भेरिफिकेसन अफ इलेक्टोरल रोल्स एन्ड त्यसको लागि एउटा इन्युमरेसन ड्राइभ स्टार्ट गरेको छ विच इज फर अ 30-day पिरियड and aileko enumeration drive ko status pakyong ma is 87% which means 87% of electors le yo enumeration form receive gareko cha and this is request to all the electors to kindly contact their BLO if they have not received all the BLOs are duly coordinating with all the electors and tyo bharera baad ma aphno enumeration form farkaunu to the respective ERO through online or through the
2: न्याचिङ युक्तङ पे युग कच नाङसिनका रिवा माचुङ उन लाटुक बरापाथिङ जिपियु सन्य युग जुगबु संग्रेमका न्य युग सबसुङ जेग्ले थुपेका पाराखा बिएसीका लुङलान मो अरेका न्य फाचिङ सजेतङ अर्गेनिक पे युग फादिम अरिम जुक्सेङ न्य युग जुगबु संग्रेम फान्तोलेटका न्याचिङ थाम्पो रिम्पोर्ट नुन लुङलान थोबु मुदुक मुदुक सेपे डिगपङ लुङदेन मो थुपेका केभीके लम चोलाटबु डाक्टर के सपना राइनन थुकबि नतङ सज्ञ थाम्बु पङ सज्ञतङ उन अकोकबु न्य युग उन थाम्पो रिम्पोर्ट जेतङ सथप
0: माथिल्लो बासीलाखाको चर्च परिसर र सडक वरिपरि ट्रिनिटी ब्याप्टिस्ट चर्चका सदस्य

0: विश्वरूली सजावटी बोट बिरुवा र रुखका बिरुवाहरू रोपी विश्व पर्यावरण दिवसका अवसरमा चर्चका सदस्यहरूले नियमित आइतबार सेवापछि वृक्षारोपण अभियान गरेका थिए। वृक्षारोपण अभियान चर्चका पास्टर कमिन राईको नेतृत्वमा गरेको थियो र चर्चका सबै सदस्यहरूले सहयोग गरेका थिए। अजय थामी, पीटीसी पाक्योङ, आकाशवाणी गान्तोक।
1: श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो जिल्ला समाचार। अबको समय हो हजुरहरूकै पत्रमा आधारित रहेको सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत। आजको पहिलो प्रस्तुति लिएर आएको छौ कलाकार प्रेमध्वज प्रधानको आवाजमा सजिएको गीत, र यस गीतको निम्ति अनुरोध गर्ने श्रोता हुनुहुन्छ अप्पर लिङदुम राङ्काबाट सन्देश रिजाल अनि उषा शर्माले। उहाँहरूले यो गीत आफ्ना सबै साथीहरू लगायत हामी सबैलाई सुनाउन चाहनु भएको छ चा।

अहिले सुन्दै हुनुहुन्थ्यो कलाकार शम्भु राईको आवाजमा रहेको गीत र यस गीतलाई सुन्न भनी अनुरोध गर्ने श्रोता हुनुहुन्छ प्रिया राई गेलजिङ गुरुथाङबाट। र श्रोता यस कार्यक्रमको यो अन्तिम अघिल्लो गीत रहेको छ कलाकार प्रेमध्वज प्रधान अनि उषा मंगेशकरको आवाजमा सजिएको यस गीतलाई सुन्न भनी अनुरोध गर्ने श्रोता हुनुहुन्छ देन्तामबाट सरिता शर्माले। वहाँले यस गीत आफ्नो सम्पूर्ण परिवारलाई सुनाउन चाहनु भएको छ चा।

यो आकाशवाणी हो। समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। शुरू गरौं अहिलेसम्मका मुख्य समाचारहरूबाट। प्रधानमन्त्री नरेन्द्र मोदी 6 दिने औपचारिक भ्रमणका लागि फ्रान्स र स्लोभाकिया प्रस्थान।

0: गृहमन्त्री अमित शाहद्वारा जनसांख्यिकीय परिवर्तनबारे उच्च स्तरीय बैठकको अध्यक्षता सीमावर्ती जिल्लाहरूको अध्ययन गर्न निर्देशन। लामो दूरीका ब्यालिस्टिक मिसाइल ध्वस्त पार्ने प्रविधिको भारतद्वारा सफल परीक्षण, रक्षा मन्त्रीद्वारा डीआरडीओका वैज्ञानिकहरूको प्रशंसा। भारत र जर्मनी बीचको विकास साझेदारीलाई बलियो बनाउन नयाँ दिल्लीमा नीति आयोग र जर्मन प्रतिनिधिमण्डल बीच उच्च स्तरीय बैठक सम्पन्न, अनि केन्द्रीय सरकारको 12 वर्षे उपलब्धि सार्वजनिक पूर्वाधार विकाससँगै रोजगारी सिर्जनामा जोड़ दिएको केन्द्रीय गृहमन्त्री नितिन गडकरीको भनाई। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्स र स्लोभाकियाको 6 दिने महत्वपूर्ण भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। आफ्नो प्रस्थान वक्तव्यमा प्रधानमन्त्री मोदीले भारतको रणनीतिक दृष्टिकोणमा फ्रान्सको विशेष स्थान रहेको र यस भ्रमणले आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने बताउनुभयो। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोनसँग मिलेर भारत इनोभेट्स र विभाटेक 2026 जस्ता ठूला प्रविधि कार्यक्रमहरूको उद्घाटन गर्नुहुनेछ। यसले भारतका नयाँ स्टार्टअपहरूलाई विश्वव्यापी लगानीसँग जोड्न मदत गर्नेछ। फ्रान्सपछि प्रधानमन्त्री मोदी आफ्नो पहिलो ऐतिहासिक भ्रमणका लागि स्लोभाकिया प्रस्थान गर्नुहुनेछ। त्यहाँ उहाँले स्लोभाकियाका राष्ट्रपति पीटर पेलेग्रिनी र प्रधानमन्त्री रोबर्ट फिकोसँग उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ। स्लोभाकियाका लागि भारतीय राजदूत अपूर्वा श्रीवास्तवका अनुसार दुई देशबीच रक्षा क्षेत्रमा संयुक्त उत्पादन र व्यापार बढ़ाउने विषयमा महत्वपूर्ण छलफल हुनेछ। भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री मोदीले फ्रान्सको एभियनमा आयोजना हुने G7 शिखर सम्मेलनमा भाग लिनुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज जनसांख्यिकीय परिवर्तन सम्बन्धी एक महत्वपूर्ण बैठकको अध्यक्षता गर्नुभएको छ। बैठकका क्रममा गृहमन्त्री शाहले उच्चस्तरीय आयोगलाई सीमावर्ती जिल्लाहरूमा भइरहेको जनसांख्यिकीय परिवर्तनबारे विस्तृत अध्ययन गर्न निर्देशन दिनुभयो। गृहमन्त्री शाहले वास्तविक अवस्थाको मूल्यांकनका लागि आयोगका सदस्यहरूलाई सीमा क्षेत्र, मेट्रो शहर र औद्योगिक नगरहरूको स्थलगत भ्रमण गर्न समेत निर्देशन दिनुभएको छ। यसअघि गत महिना केन्द्र सरकारले अवैध आप्रवासन र अन्य असामान्य कारणहरूले गर्दा भइरहेको जनसांख्यिकीय परिवर्तनको अध्ययन गर्न एउटा उच्चस्तरीय समिति गठन गरेको थियो। उक्त समितिलाई यस्ता जनसांख्यिकीय परिवर्तनहरूबाट उत्पन्न हुने चुनौतीहरूसँग जुझ्न आवश्यक उपायहरू सिफारिश गर्ने जिम्मेवारी समेत दिइएको छ। उत्तराखण्डको देहरादून स्थित इण्डियन मिलिट्री एकाडेमीमा 158 दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। यस ऐतिहासिक समारोहसँगै 481 जना नयाँ युवा अधिकारीहरू भारतीय सेनामा सामेल भएका छन्। एकाडेमीको इतिहासमै पहिलो पटक 9 जना महिला क्याडेटहरू पुरूष क्याडेटहरूसँगै सफलतापूर्वक तालिम पूरा गरी दीक्षित हुनुले यस वर्षको दीक्षान्त समारोह सैन्य इतिहासमा विशेष रूपमा हेरिएको छ। प्रमुख अतिथिको रूपमा परेडको निरीक्षण गर्दै राष्ट्रपति द्रौपदी मुर्मूले यस उपलब्धिलाई देशमा महिला नेतृत्वको विकासको लागि एउटा ठूलो कोषे ढुङ्गा र प्रेरणादायी कदम भन्नुभएको छ।
1: This is watershed moment in the history of IMA. It is not only a milestone in the history of India's defense forces, but also an inspiring example of India's march towards women-led development. I am sure that many more women cadets will join the academy.
0: रक्षा मन्त्री राजनाथ सिंहले रक्षा अनुसन्धान र विकास संगठन अर्थात डीआरडीओलाई लगातार 3 सफल उडान परीक्षण गरेकोमा हार्दिक बधाई दिनुभएको छ। यी परीक्षणहरू लामो दूरीका ब्यालिस्टिक मिसाइलहरू विरूद्ध बहुस्तरीय रक्षा प्रणाली र मध्यम दूरीको एन्टीसिप क्षमता प्रदर्शन गर्नका लागि गरिएका थिए। सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै रक्षा मन्त्री सिंहले यस सफल परीक्षणसँगै भारत अन्तर्महादेशीय ब्यालिस्टिक मिसाइलहरूलाई समेत प्रहार गर्न सक्ने अत्याधुनिक ब्यालिस्टिक मिसाइल डिफेन्स क्षमता भएका विश्वमा सीमित र उत्कृष्ट राष्ट्रहरूको समूहमा सामेल भएको बताउनुभयो।
2: राडार, सेटेलाइट, ड्रोन, सेंसर और रोबोटिक्स जैसे अनेक सिस्टम आज के युद्ध में डिप्लॉय है, जिनमें न तो फाइटर का पता चलता है न उसकी मशीनरी और इक्विपमेंट का। तो अब तो ऐसे सिनेरियो भी सामने आ रहे हैं जहां पूरी तरह से अपने एडवर्सरी के ट्रैफिक सिस्टम और सीसीटीवी तक को कंट्रोल कर लिया जा रहा है और आज वारफेयर की डेफिनेशन काफी हद तक बदल चुकी है।
0: उहाँले डीआरडीओले विभिन्न प्रकारका शत्रुहरूको खतरा विरूद्ध देशको रक्षा क्षमतालाई बलियो बनाउने थुप्रै महत्वपूर्ण प्रविधिहरूको सफल प्रदर्शन गरेको समेत उल्लेख गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। नयाँ दिल्लीमा नीति आयोग र जर्मनीको प्रतिनिधिमण्डल बीच एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। यस बैठकको मुख्य उद्देश्य भारत जर्मनी विकास साझेदारीलाई अझ अगाडि बढ़ाउनु रहेको थियो। बैठकमा जर्मनीको प्राविधिक विशेषज्ञता र आर्थिक क्षमता तथा भारतको नीतिगत लक्ष्य र संस्थागत संरचना बीचको आपसी सहकार्यमा जोड़ दिएको थियो। नीति आयोगका अनुसार बैठकमा दुई देशबीच सहयोगका विभिन्न महत्वपूर्ण क्षेत्रहरूमा छलफल भएको थियो, जसमा भारतको नेट जीरो कार्बन उत्सर्जन लक्ष्य, नवीकरणीय ऊर्जा र चक्रीय अर्थतन्त्र रहेका छन्। यसका साथै सार्वजनिक निजी साझेदारी मार्फत दिगो पूर्वाधार विकास, कृषि क्षेत्रको रूपान्तरण, जलस्रोत व्यवस्थापन र हरित अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरूको सहभागिता बढ़ाउने विषयमा पनि विस्तृत छलफल भएको बताइएको छ। भारतीय वायुसेनाको एउटा AAN-32 यातायात विमान आज बिहान असमको जोरहाट वायुसेना स्टेशनमा नियमित उड़ानका क्रममा दुर्घटनाग्रस्त भएको छ। भारतीय वायुसेनाले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार यस दुखद दुर्घटनामा वायुसेनाका 5 सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा स्क्वाडन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीर वायु खेमाराम कुमावत र अग्निवीर वायु दानिश आलम रहेका छन्। वायुसेनाले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दुःखको यस घड़ीमा आफूहरू परिवारको साथमा दृढतापूर्वक उभिएको बताएको छ। यसैबीच भारतीय रक्षा मन्त्री राजनाथ सिंहले दुर्घटनाग्रस्त विमानमा सवार 5 बहादुर सैनिकहरूको मृत्यु भएकोमा गहिरो शोक व्यक्त गर्दै उहाँले 5 सैनिकहरूले आफ्नो कर्तव्य पालना गर्ने क्रममा बलिदान दिएको उल्लेख गर्नुभएको छ। भारत सरकारले लेफ्टिनेन्ट जनरल धीरज सेठलाई नयाँ प्रधान सेनापतिमा नियुक्त गरेको छ। उहाँले आगामी जून 30 तारीकको अपरान्हदेखि आफ्नो कार्यभार सम्हाल्नुहुनेछ। वर्तमान प्रधान सेनापति जनरल उपेन्द्र द्विवेदी सोही दिन सेवाबाट निवृत्त हुन लाग्नु भएको हुनाले श्री सेठलाई नियुक्त गरिएको हो। रक्षा मन्त्रालयका अनुसार वर्तमान उप प्रधान सेनापति रहनुभएका लेफ्टिनेन्ट जनरल सेठ सन् 1986 डिसेम्बरमा सेनाको आर्म्ड कप्समा भर्ना हुनुभएको थियो। झण्डै 4 लामो सैनिक जीवनमा उहाँसँग मरूभूमि क्षेत्र, पश्चिमी थिएटर र जम्मू काश्मीरमा आतंकवाद विरोधी बलको कमाण्ड सम्हालेको व्यापक अनुभव छ। केन्द्रीय यातायात मन्त्री नितिन गडकरीले यातायात मन्त्रालयले पूर्वाधार विकासका साथै रोजगारी सिर्जनालाई पनि विशेष प्राथमिकता दिएको बताउनु भएको छ। केन्द्र सरकारको 12 उपलब्धि र विकास कार्यहरूलाई उजागर गर्न नागपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो। सरकारका विभिन्न कल्याणकारी योजनाहरूको समीक्षा गर्दै उहाँले पछिल्लो वर्षमा जनधन योजना अन्तर्गत 58 करोड़ भन्दा बढ़ी ब्याङ्क खाता खोलिएको, आयुष्मान भारतबाट 60 करोड़ नागरिक लाभान्वित भएको र 11 करोड़ किसानले आर्थिक सहायता पाइरहेको बताउनुभयो। यस्तै मुद्रा योजना अन्तर्गत साना उद्यमीहरूलाई 35 लाख करोड़ रूपियाँ ऋण प्रवाह गरिएको र स्किल इण्डिया मार्फत 5 करोड़ युवाले सिपमूलक तालिम पाएको उहाँले उल्लेख गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदीले विगत 12 देशैभरि शिक्षा, सिप, नवप्रवर्तन र स्टार्टअपको एउटा नयाँ संस्कृतिलाई अगाडि बढ़ाउनु भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै गृहमन्त्रीले प्रधानमन्त्री मोदीद्वारा चालिएका विभिन्न नीतिगत कदमहरूका कारण भारत आज विश्वकै दोस्रो ठूलो उच्च शिक्षा नेटवर्क बन्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले थप भन्नुभयो, आज भारत आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको क्षेत्रमा विश्वकै दोस्रो ठूलो दक्ष जनशक्ति भएको देश बनेको छ। यसका साथै 2 लाख भन्दा बढ़ी स्टार्टअपहरूका साथ भारत विश्वको तेस्रो ठूलो स्टार्टअप इकोसिस्टमको रूपमा उदय भएको छ। केन्द्रीय राज्यमन्त्री डाक्टर एल मुर्गनले देशमा एक देश एक निर्वाचन प्रणाली लागू गर्ने प्रयास भइरहेको बताउनु भएको छ। पुडुचेरीमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले एकैपटक चुनाव गराउँदा देशको खर्च घट्ने र स्रोत साधनको सही उपयोग हुने उल्लेख गर्नुभयो। मोदी सरकारको 12 उपलब्धिबारे बोल्दै मन्त्री मुर्गनले उक्त कुरा बताउनु भएको हो। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी 6 औपचारिक भ्रमणका लागि फ्रान्स र स्लोभाकिया प्रस्थान। गृहमन्त्री अमित शाहद्वारा जनसांख्यिकीय परिवर्तनबारे उच्च स्तरीय बैठकको अध्यक्षता, सीमावर्ती जिल्लाहरूको अध्ययन गर्न निर्देशन। लामो दूरीका ब्यालिस्टिक मिसाइल ध्वस्त पार्ने प्रविधिको भारतद्वारा सफल परीक्षण। रक्षा मन्त्रीद्वारा डीआरडीओका वैज्ञानिकहरूको प्रशंसा। भारत र जर्मनी बीचको विकास साझेदारीलाई बलियो बनाउन नयाँ दिल्लीमा नीति आयोग र जर्मन प्रतिनिधिमण्डल बीच उच्च स्तरीय बैठक सम्पन्न। अनि केन्द्रीय सरकारको 12 उपलब्धि सार्वजनिक पूर्वाधार विकाससँगै रोजगारी सिर्जनामा जोड़ दिएको केन्द्रीय गृहमन्त्री नितिन गडकरीको भनाई।

0: श्रोता यतिन्जेल सुन्दै हुनुहुन्थ्यो पाश्चात्य संगीत। हामी आकाशवाणी कान्तो केन्द्रबाट बोलिरहेका छौं।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आ आफ्नो फोटो सहित फारम

0: राम्ररी भरेर समय माने बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोता, समय भएको छ केही गजलहरूको। प्रस्तुत छ कलाकार बेगम अख्तरबाट केही गजलहरू।

हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। श्रोता, अहिले सुन्दै हुनुहुन्छ कलाकार बेगम अख्तरको आवाजमा रहेको केही गजलहरू।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

0: जोसुकै सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: श्रोता, समय भएको छ सुर संसारको, जस अन्तर्गत सुनाउनेछौ गिटार वाद।

हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै 103 मेगाहर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि श्रोताहरूले हामीलाई सुनिरहनु भएको छ। श्रोता, समय रात्रिको 10 बजिसकेको छ र हामी विभिन्न हिन्दी फिल्मका गीतहरूका साथ उपस्थित भइसकेका छौं। त आउनुहोस् केही हिन्दी फिल्मी गीतहरू सुनि मनोरञ्जन गरौं। पहिलो गीत रहेको छ कलाकार अलका याग्निक र उदित नारायणको आवाजमा सजिएको, भने यो गीत फिल्म सायाबाट लिएको हो।

शब्दको श्रृंगारले भरिएको भावनाले भाका बाँधी मनमा नयाँ ऊर्जा दिने संगीत नै त हो। र अघिल्लो गीत रहेको छ फिल्म डियर जिन्दगीबाट कलाकार अमित त्रिवेदी र जसलीनको आवाजले सजिएको।

त श्रोता, अबको गीतको पालो रहेको छ कलाकार अनुपम रोय र श्रेया घोषालको आवाजमा सजिएको फिल्म पिकुबाट।

श्रोता स्वीकार्नुहोस् यस गीत जसमा आशा भोसले, आदित्य नारायण अनि ऋचा शर्माको आवाजमा रहेको छ भने यो फिल्म लगानबाट लिएको हो।

श्रोता, आजको यस अधिवेशनको यो अन्तिम गीत जसमा स्वर रहेको छ कलाकार आशा भोसले उदित नारायण वैशालीको फिल्म लगानबाट।

हवस्त श्रोता, समय रात्रिको ठिक 10:30 भइसकेको छ। यसैको साथमा हाम्रो आजको यो तेस्रो अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू पनि यही समाप्त हुँदछन्। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। भोलि फेरि बिहानको 6:30 प्रथम अधिवेशनका कार्यक्रमहरू लिएर अवश्य नै आउने नै छौं भन्ने वाचाका साथ अहिलेलाई भने म लगायत सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई बिदा दिनुहोस्। तबसम्मलाई नमस्ते, शुभरात्री, जय हिन्द।